0: बोरा चहरदिन प्रे रखोरमा नगफारममा अस्तिम चमटार कि टनेलमा सिङबै सुर सेन्जेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिनी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अस्तिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा झोला बोकेर लुखुर लुखुर कता जान लाग्यो हो अर्जुन भाइ
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो
0: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
1: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
0: ल यत सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टरमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
1: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
0: ल टिब प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: 물이? 에러다? 라우.
1: 아하, 코디라 함로 먹어 수트라. 까바도 라고.
0: 까바도 누니? 멀리 디디바니 순사리 거거나 우드고 바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
4: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
5: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
5: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
4: किन नि बाबा
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
4: हस् बाबा
6: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
7: सम्पर्क मोबाइल 9741-031-429
8: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9841-6867-64 9841-6867

0: 68 67 64।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9867248443।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्गाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरौँ।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ, 9855249034।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
0: भिटामिन डी,
6: भिटामिन B12,
0: आइरन प्रोफाइल
6: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
7: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने क्या, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: शिव अब म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बचेँ भनेको छु नि। म
7: रामराजीपुर कलिम्पुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानी, यहाँबाट झस्का हानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यही

0: त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिने भएको।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934।
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न FM रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

प्रातःकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदा झैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या।

पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चरौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गावा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

राजनीति 2083 साल असार महिनाको आज 26 गते तदनुसार इसी सन् 2026 जुलाई 10 तारिक सकसम्बत 1948 नेपाल सम्बत 1146 तथा लागा रौद्र नामक सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु आज शुक्रबार रहेको छ आषाढ कृष्ण पक्ष तिथि रहेको छ आज एकादशी तिथि रहेको छ आज विशेष गरी आज एकादशी 50 घडी 57 पला रहेको छ नक्षत्रमा रहेको छ भरणी नक्षत्र रहेको छ 11 घडी 53 पला रहेको छ योगमा रहेको छ शूल योग रहेको छ यस्तै गरेर 51 घडी 44 पला करणमा रहेको छ बालावाह करण रहेको छ 23 घडी 47 पला चन्द्रमा मेष राशिमा श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा आनन्दादि योगमा आज मुद्गर योग रहेको छ आज बिहान सूर्योदय 5:17 भयो भने साँझ सूर्यास्त 7:01 हुनेछ र आजको दिनमान घडी 13:44 पला रहनेछ दिन विशेष रहेको छ आज स्मार्ता नाम एका योगिनी एकादशी व्रत रहेको छ स्मार्ता नाम ए योगिनी एकादशी व्रत भोलि चाहिने वैष्णवानाम एकादशी व्रत अब यो स्मार्तानाम एकादशी र वैष्णवानाम एकादशीमा के फरक छ के गर्दा राम्रो हुन्छ भन्ने विषयमा जानकारी म तपाईँलाई अहिले राशिफल सकिएपछि राशिफलपछि जानकारी गराउनेछु तपाईँहरू कार्यक्रममा नछोडिकन यो एकादशी स्मार्तानाम र योगिनी एकादशी भनेर के छ भन्ने विषयमा तपाईँलाई म जानकारी विशेष गराउनेछु कुन एकादशी उपयुक्त हुन्छ कुन एकादशी उत्तम मानिन्छ भन्ने विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु पालो रहेको छ आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कतिखेर रहन्छ त भन्ने विषयमा विशेष जानकारी आजको कालबेलाको समय रहेको छ विशेष गरी बिहानको 10:25:43 विशेष गरी दिउँसोको 12:09 8 सेकेन्डसम्म आज काल बेला रहेको छ आज शुभ बेला रहेको छ विशेष गरी दिउँसोको 12:09 8 सेकेन्डदेखि दिउँसोको 1:52 33 सेकेन्डसम्म शुभ बेला रहेको छ आजको लाभ बेलाको समय रहेको छ बिहानको 6:58 52 सेकेन्डदेखि बिहानको 8:42 17 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ यो त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँहरूलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भन्ने गराउँदैछु ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा रहेका छन् अनि अहिले यतिखेर जन्मिएका शिशुहरूको बालक बालिकाहरूको चाहिँ नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष जानकारी भने गराउँदैछु सूर्य मिथुन राशिमा चन्द्रमा मेष राशिमा मंगल वृष राशिमा बुध मिथुन राशिमा बृहस्पति कर्कट राशिमा शुक्र सिंह राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मेष राशि आउँछ भरणीको चौथो चरण नाम आउँछ लोबाट लोकनाथ लोकबहादुर अथवा लोकमाया नाम आउँछ मध्यनडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई गराएँ र भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी 12 राशिफल

0: मेष राशि।
1: मेष राशि हुने आज को दिन ज्ञान कला र व्यक्तित्व में निरगता आउनाले पुरुषार्थी काम करने समय रहेको छ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। पारिवारिक जमघगपी स्वादिष्ट खानपान का अवसर प्राप्त हुनेछ। आकर्षण उपहारले उत्साह जगाउनेछ। साँझतिर फजुल खर्च बढ्दै जानेछ। अरूको भर पर्दा आफ्नो फाइदा गुम्न सक्छ। शुभचिन्तकको सुझावलाई विचार गरेर काम थाल्नु नै उचित हुने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन आकस्मिक खर्च बढ्दै जानेछन् भने आमदानी पनि कम हुनेछ। व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। काममा दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला। साँझतिर महत्वाकांक्षी काम प्रारम्भ गर्न सकिन्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनका समेत आनन्द प्राप्त हुने खालको योग पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा व्यापार साझेदारी सट्टपट्टामा लाभ मिल्दैछ। श्रमको उचित मूल्य पाइन्छ। आमदानी बढ्दै जाँदैछन्। रोकियो काम बन्दै जाँदैछन्। जिम्मेवारी पनि बन्न सक्छ। साँझतिर अवसरका लागि धेरै दुर्धुप गर्नु पर्ला। व्यापार व्यवसायमा थप लगानी आवश्यक पर्नेछ। भइभई आउने समस्यामा समय बित्नेछ। आफ्नो लाभांशमाथि अरूले दावी गर्न सक्छन्। उठेको रकम खर्च हुन सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन नयाँ काम गर्ने वातावरण बन्द जानेछन्। पहिले रोकियो काम पनि सम्पादन हुँदै जानेछन्। मेहनतले लक्ष्यमा पुग्न सकिन्छ। कर्मयोगले नामदाम इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका मिल्नेछ। साँझतिर आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिलेका कामबाट पनि मनका लाभ हुनेछ। उसो पनि रकम प्राप्त हुनेछ। पेसा व्यापार व्यवसायमा फाइदा हुने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च गर्नु पर्ला। तैपनि आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय रहँदैछन्। नयाँ काम गर्न केही समय लाग्नेछ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। साँझतिर अरूको जिम्मेवारी समेत वहन गर्नु पर्ला। पेसा व्यापार व्यवसायमा कामको चाप बढ्दै जाँदैछन्। फाइदा कम हुनाले जोस जाँगरमा कमी आउने खालको योग भए राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनु पर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। साँझतिर आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम बुद्धि समेत खर्च गर्नु पर्ला। बाध्यात्मक परिस्थितिले काम रोकिन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष प्रश्न समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन प्रियजनसँगको रमाइलो भेटघाट हुनेछ। खानपान एवं मनोरञ्जनमा रमाउने समय रहेको छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यापार व्यवसायमा मनका आमदानी बढ्नेछ। साँझतिर स्वास्थ्य कमजोर रहनेछ। आहार विहारमा ध्यान पुर्याउनु होला। काम बिग्रने भइले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा समेत गर्ने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरुका लागि आजको दिन चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि विवेकले काम लिन सकिन्छ। केही खर्च भए पनि काम बन्द जानेछ। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। भौतिक साधन प्राप्ति हुन जानेछन्। व्यापार बढ्न जानेछन् भने यात्राको साइत पनि जुड्न सक्छ। सानोतिर प्रियजनसँग भेटघाट हुनेछ। आर्थिक पूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तको साथ प्राप्त हुनेछ। वाद विवादमा अघि नसर्दा राम्रो हुनेछ। मेहनतले काम बन्ने खालको योग भई राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन कामको मेष नमिल्दा केही अलमल बढ्न सक्छ। समयमा गम्भीर नबन्दा पनि दुःख पाइन्छ। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। पेसा व्यापार व्यवसायमा प्रतिष्ठित नतिजा कमजोर बन्दै जाँदैछन्। साँझतिर आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखे पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। खर्च बढ्दै जाँदैछन्। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन काममा बाधा पुर्याउनेहरू देखा पर्दै जाँदैछन्। विष्णु वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिया काम देखाएर प्रदान गर्नु पर्ला। अरूको सुझावमा भर नपर्दा राम्रो हुनेछ। परिवारजनसँगको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्वाकांक्षी योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। खर्च लागे पनि मेहनत गर्दा पछिको लागि फाइदा हुनेछ। हतारमा निर्णय नगर्दा नै राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन जिम्मेवारी प्राप्त भए पनि बेलैमा होस नपुर्याउँदा केही चुनौती आउन सक्छ। काममा प्रतिस्पर्धा बढ्दै जाँदैछन्। व्यापार व्यवसाय मनका लाभ हुनेछ। आफन्त साथीभाइहरूसँग पनि सन्तुलित व्यवहार गर्नु पर्ला। साँझतिर अवसरवादीहरूले झुक्याउन सक्छन्। बिना योजना काम थाल्दा दुःख पाइन्छ। अरूको मुख ताक्ने बानीले पछि परिन्छ। प्रतिस्पर्धीलाई कमजोर नठान्दै राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिन्छ। फजुल खर्च बढ्नेछ। शुभचिन्तकको भावनालाई व्यवस्था गर्दा दुःख पाइन्छ। वाद विवादमा अघि नसर्दा राम्रो हुनेछ। अनावश्यक किनमेलमा फजुल खर्च बढ्न सक्छ। साँझतिर नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्ने खालको योग भई राशि मिललाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाई भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृद्वार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष स्वस्थ समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: छोटो विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौं। आजका तिथि मिति पञ्चाङ्ग मिसादि बाह्र राशि फलको विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ र 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। आज 2083 सालको असार महिनाको आज चाहिँ 26 गते आज शुक्रबार रहेको छ। तिथि रहेको छ आज एकादशी। एकादशीको विषयमा थोरै जानकारी गराउन खोजेको मैले तपाईँहरूलाई। आजको एकादशी अलिकति विवादित एकादशी पनि छ, नबुझ्नेर विवादित भएको हो, बुझ्नेलाई विवादित छैन। र विशेष गरी तपाईँलाई एउटा सूचना पनि जानकारी गराइहालौं, हामी चाहिँ नै विशेष गरी यो साउन महिनाको 3 गते हामी रोल्पा, विशेष गरी हामी गोर्खा जिल्ला हामी आउँदैछौं र 4 गतेदेखि हामी तपाईँको चिना ग्रह दशा भाग्य घर घडेरीको माटोहरू हेर्ने कामहरू, बाधाहरू छन्, विवादहरू छन्, परिवारमा विवादहरू भइराखेका छ, श्रीमान श्रीमतीको सम्बन्धमा बाधा, नानी बाबुको पढाइ लेखाइमा बाधा, स्वास्थ्य, रोजगार, विदेश यात्रामा बाधाहरू छन्, समस्यै समस्या आएको छ। समाधान गराउन चाहनुहुन्छ भने तपाईँले भेट्न सक्नुहुन्छ गोर्खा बजारमा है। 4 गते तपाईँले भेट्नुहोला, 8 बजेको हाम्रो कार्यक्रम सकिन्छ। सकिएपछि हामी तपाईँहरूसँग कुराकानी गर्नेछौँ गोर्खा बजारमा, तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। मोबाइल नम्बर तपाईँहरूलाई थाहा छँदैछ, यही कार्यक्रममा जुन नम्बरमा फोन गर्नुहुन्छ यसै नम्बरमा फोन गरेर तपाईँहरू मसँग प्रत्यक्ष रूपमा भेट्न भने चाहिँ सक्नुहुन्छ। र हामी धादिङ जिल्ला पनि हामी आउँदैछौँ, 6 गते 7 गतेतिर हामी धादिङ पनि आउनेछौँ। धादिङ पुच्छार बजारमा हामी आएर बस्नेछौँ, तपाईँहरू त्यहाँ पनि आएर बस्न हामीलाई भेट्न सक्नुहुन्छ। धादिङतिरका हाम्रा प्रिय श्रोताहरूले गोर्खातिर नजिक पर्छ भने गोर्खातिर आउनुहोस्, धादिङतिर नजिक पर्छ भने तपाईँहरू धादिङतिर आउनुहोस्, जतापट्टि नजिक पर्छ उतैपट्टि आउनुहोस्। समस्या छन् भने समस्या बोकेर आउनुहोस्, समाधान म तपाईँलाई बोकाएर पठाउनेछु, समस्याको समाधान म तपाईँलाई गराउनेछु। अब लागौं हामी कार्यक्रमतर्फ। कार्यक्रममा आज म तपाईँलाई प्रष्ट जानकारी गर्न खोजिराखेको छु यो एकादशीको विषयमा। एउटा वैष्णवानाम एकादशी, एउटा स्मार्तानाम एकादशी। आजको एकादशीको व्रत लिने कि भोलि एकादशी व्रत लिने कि भन्ने पनि विशेष रहेको छ। यहाँ पात्रमा के लेखेको छ भन्दा स्मार्तानाम योगिनी एकादशी व्रत भनेर आज 26 गतेले लेखेको छ भने 27 गतेको लागि लेखाएको छ वैष्णवानाम एकादशी व्रत भनेर लेखेको छ। अब यो दुईटा व्रत लेख्यो त एकादशीको दुईटा व्रत त हुँदैन, एउटै हुन्छ व्रत एकादशीको दिन त होइन। अब यसको विषयमा म तपाईँलाई जानकारी गराउँछु है। एकदम ध्यान दिएर तपाईँले सुन्नुहोला कार्यक्रमलाई, बुझ्नुहोला अनि आफ्नो आफन्तहरूलाई पनि तपाईँले बुझाउने कोसिस पनि गर्नुहोला। अब यो स्मार्तनाम योगिनी एकादशी यानि कि स्मार्तनाम एकादशी भनेको चाहिँ नि दशमी तिथिलाई छोएको एकादशीलाई स्मार्तनाम एकादशी भनेर बुझिन्छ भने द्वादशी तिथिलाई छोएको एकादशीलाई चाहिँ हामीले वैष्णवानाम एकादशी भनिन्छ। अब किन त यसरी दशमी र द्वादशीलाई छोए त भन्दा विशेष गरी हिजो तपाईँको चाहिँ 25 गते तपाईँको चाहिँ के थियो भन्दा बिहिबारको दिन नवमी तिथि थियो, 1:26 थियो यानि कि बिहानको 5:50 चाहिँ नवमी, त्यसपछि दशमी। अब दशमी तिथि कति थियो भन्दा 56:30 यानि कि तपाईँको 3:52 रातिको बिहान पखको 3:52 चाहिँ तपाईँको दशमी थियो, त्यसपछि एकादशी लाग्या हो। कुरा बुझ्नुभयो नि? त्यसपछि एकादशी लाग्या हो। यो त्यसपछि एकादशी लाग्दाखेरि पनि सूर्य उदय त भएन होइन, सूर्य उदय नभएपछि त कसरी छुएको होला र भन्नु पनि होला तपाईँले। के हुन्छ भन्दा पद्म पुराणमा के लेखेको छ भन्दा तपाईँको चाहिँ सूर्य उदय भन्दा 4:25 पनि त्यही तिथिले छुइराखेको हुन्छ, दशमी तिथिले छुइराखेको हुन्छ 4 घण्टाभित्रसम्म। बुझ्नुभयो नि? त्यस कारणले गर्दाखेरि हामीले के भयो भन्दा जस्तै तपाईँको चाहिँ तीन बजेर 52 मिनटसम्म चाहिँ दशमी थियो भने हाम्रो सूर्य उदय हुने थियो 5 बजेर 16 मिनटमा 17 मिनटमा सूर्य उदय हुन्छ होइन। अनि 3 बजेर 52 मिनट 4 बजेर 52 मिनट 5 बजेर 52 मिनट 6 बजेर 52 मिनट 7 बजेर 52 मिनटसम्म त्यो दशमीको प्रभाव हुन्छ, छाया हुन्छ, छुइरहन्छ भनेर पद्म पुराणमा लेखिया छ यो कुरा चाहिँ। हो त्यो भएर हामीले के गर्नुपर्छ भन्दा तपाईँको 26 गते एकादशी चाहिँ तपाईँको के भयो भन्दा दशमीलाई छुएको एकादशी भयो। यो एकादशी उत्तम मानिँदैन व्रतको लागि चाहिँ है, फेरि है एकादशीको लागि चाहिँ हामीले द्वादशी छुएको एकादशी हामीले मान्नु राम्रो हुन्छ। द्वादशी तर्फको एकादशी हामीले मान्नुपर्छ व्रत बस्दाखेरि चाहिँ। अनि तपाईँको चाहिँ 26 गते एकादशी के छन् भन्दा तपाईँको चाहिँ 12 बजेर 39 मिनटसम्म चाहिँ तपाईँको 1 बजेर 39 मिनटसम्म रातिको चाहिँ एकादशी रहेका छन्। त्यसपछि द्वादशी लाग्दछ भनेपछि अब विचार गर्नुहोस् त 1 बजेर 39 मिनटदेखि 4 घण्टा यतासम्म एकादशी लाग्यो भनेपछि 1 बजेर 39 2 बजेर 39 3 बजेर 39 4 बजेर 39 5 बजेर 39। हाम्रो सूर्योदय कति बजे हुन्छ? 5 बजेर 17 मिनटमा। अनि एकादशी कहिलेसम्म छन्? 5 बजेर 39 छन्। भनेपछि द्वादशी तिथि छुइयो, छुएको एकादशीलाई उत्तम मानिन्छ। अब तिथि श्राद्ध गर्नको लागि चाहिँ फेरि आज हो, जस्तै श्राद्धहरू गर्नुहुन्छ भने तपाईँले 26 गते नै गर्नुपर्दछ श्राद्ध चाहिँ, तपाईँको चाहिँ आज नै गर्नुपर्दछ 26 गते आज शुक्रबार हो। तिथि श्राद्धहरू गर्नुहुन्छ, तर्पणहरू गर्नुहुन्छ, पितृकर्म गर्नुहुन्छ भने 26 गते नै गर्नु उत्तम मानिन्छ, यानि कि आज नै गर्नु उत्तम मानिन्छ भनेर यो चाहिँ पद्म पुराणमा विभिन्न पुराणहरूमा पनि लेखिया छ यो प्रश्न, यो कुराहरू चाहिँ होइन। त्यही भएर स्मार्तनाम योगिनी एकादशी अनि वैष्णवनाम एकादशी व्रत भनेर यो दुईटा विवादित गरेको, यो दुईटा विभाजन गरेको हो। कसै कसैले के भन्नुहुन्छ भन्दाखेरि चाहिँ स्मार्तनाम योगिनी एकादशी भनेको चाहिँ घर गृहस्थीले गर्ने, शिव भक्तहरूले गर्ने एकादशी हुन्, अनि वैष्णवनाम भनेको चाहिँ वैष्णवहरूले गर्ने हुन् भन्ने कुराहरू पनि हुन्छ। तर त्यस्तो होइन, त्यो चाहिँ तपाईँ हामीले भनेको मात्रै हो, त्यो चाहिँ प्रमाण छैन त्यसको चाहिँ हो। त्यो भएर तपाईँले बुझ्नुभयो होला, अझै बुझ्नु भएर पनि तपाईँले मलाई फोन पनि गर्न सक्नुहुन्छ यसको विषयमा, अझै प्रष्ट रूपमा बुझ्नको लागि चाहिँ। तपाईँहरू एकादशी व्रत बस्नुहुन्छ भने चाहिँ जहिले पनि वैष्णवनाम एकादशी लेखेको जुन दिन छ त्यो दिन व्रत बस्नु होला तपाईँहरू बस्दाखेरि चाहिँ है। तिथि मिति घडी पला यसरी छुट्टी आएको हुन्छ यसमा चाहिँ भनेर मैले तपाईँलाई जानकारी पनि गराएँ विशेष गरी। अब हामी कार्यक्रमलाई अलिक अगाडि बढाउँ, ग्रह दशा र भाग्य हेर्ने तपाईँहरूको, ग्रह दशा र भाग्यको विषयमा जानकारी गराउने तपाईँहरूको लागि चाहिँ विशेष गरी ग्रहले के भन्छ, भाग्यले के भन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। र मैले भनिराखेको छु अब यो त असार भइहाल्यो, असार त सकिन सकिन आँट्यो, साउनको तपाईँको 4 गते हामी गोर्खा बजारमा भेट्नेछौँ। तपाईँहरू सबैजनाको चिनाहरू हेर्ने 4 गते 5 गते होइन, अब तपाईँहरू धेरैजना आउनुभयो भने 6 गतेसम्म पनि हामी हेर्नेछौँ, नभए 4 गते र 5 गतेलाई पक्का भयो हामी त्यहाँ आउनेछौँ तपाईँको लागि ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा छलफल गर्ने, वृद्ध बुवा आमाहरूको लागि विशेष गरी जो अशक्त हुनुहुन्छ, भरतपुर चितवनसम्म आउन सक्नुहुन्न, फोन लगाउन सकिराख्नु भएको छैन, भेट्न कोसिस गर्नु भएको छ, भेट्ने मन गर्नु भएको छ तर भेट्न पाउनु भएको छैन, प्रत्यक्ष अगाडि बसेर कुराकानी गर्नुपर्नेछन्, ग्रह दशा र भाग्यको विषयमा हेर्नुपर्नेछ भने तपाईँले आएर भेट्न सक्नुहुन्छ। त्यस्तै गरी 7 गते 8 गते तपाईँले चाहिँ हामीलाई विशेष गरी भेट्न सक्नुहुनेछ धादिङमा, धादिङको पुच्छर बजारमा भेट्न सक्नुहुन्छ। त्यहाँ आएर पनि तपाईँले मसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुन्छ, भेट्न सक्नुहुन्छ, फेस टु फेस कुरा गर्न सक्नुहुन्छ। कुनै पनि समस्या र कुनै पनि जिज्ञासाहरू छन् भने तपाईँले त्यतापट्टि आएर पनि भेट्न सक्नुहुन्छ। अहिले चाहिँ हामी विशेष गरी कार्यक्रम ज्योतिष वास्तुमा छौँ, अब अहिले हामी ग्रह दशा र भाग्यको विषयमा तपाईँहरूसँग विशेष छलफल हामी गर्न खोजिराखेका छौँ। तपाईँहरूलाई थाहा छँदैछ कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग म तपाईँहरूसँग 8 बजेसम्म उपस्थित हुने गरेको छु कार्यक्रम ज्योतिष वास्तु लिएर। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, म उहाँलाई स्वागत पनि गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? गोर्खा धार्चेबाट। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो बहिनी
0: बहिनीको बारेमा। अनि हामी गोर्खा बजार आउँदैछौ नि त 4 गते चिना हेर्नको लागि, तपाईँलाई थाहा पाउनु भएको छ?
1: म त एकदम गाह्रो छ, लेख पर्छ।
0: र तपाईँको ओली वरिपरि कोही अरू हुनुहुन्छ भने पठाइदिनु होला है, कोही आउने सक्नुहुन्छ भने जानकारी गराइदिनु होला है। भन्नुहोस् त बहिनीको बारेमा जन्ममिति हेरौँ, कस्तो रहेछ ग्रह दशाहरू? 2056 साल माघ महिनाको 22 गते, माघ महिनाको 24 गते। जन्म समय भन्नुहोस् त।
1: 12 बजे
0: दिउँसोको ठिक 12 बजे है।
1: हजुर।
0: जन्म जिल्ला कुन जिल्ला पर्छ?
1: गोर्खामै।
0: गोर्खा जिल्लामै पर्छ। ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2056 साल माघ शुक्ल पक्षको सोमबार द्वितीय तिथिमा जन्म, कुम्भ राशि, शतभिषाको तेस्रो चरण, नाम आउँदो रहेछ सीबाट, नाम आउँदो रहेछ सीता कुमारी भन्ने नाम आउँदो रहेछ है। सीता कुमारी बुझ्नुभयो के भने?
1: सीता कुमारी।
0: हजुर सीता, सीता कुमारी। आदिनाली राक्षस गर्न परेको छ, घातकमा तिथिहरू छ, तृतीया अष्टमी त्रयोदशी तिथि घातक छ, बिहिबार घातक, नम्बरमा 3 नम्बर, राशिमा नानीलाई कुम्भ राशि, नानीको पनि कुम्भ राशि हो, नानीलाई कुम्भ राशि नै घातक छ। नानीको ग्रह दशा भाग्य राम्रो छ, विवाह दाम्पत्यमा अलिकति बाधा देखिएको छ, अलिकति पितृदोष पनि परेको छ, घरमा परिवारमा मनमुटाव झै झगडा भइराख्ने, परिवारमा कसैको अकारण मृत्यु भएको पनि देखाउँछ। आइतबारको दिन नुन खानु हुँदैन, शनिबारको दिन चोखो खाने, शुद्ध भोजन गर्नुपर्दछ नानीले, राम्रो हुन्छ। सूर्यको पूजा गर्ने है, सूर्यको पूजा गर्ने नानीको लागि राम्रो हुन्छ। शनिबारको दिन वृद्ध बुवा आमाहरूको, वृद्ध अशक्तहरूको सेवा गर्नुपर्छ, उहाँहरूलाई खानेकुराहरू, लत्ता कपडाहरू के दान गर्न सकिन्छ भने कुनै बेलामा यसो दानहरू गराउँदा पनि राम्रो हुन्छ। अहिले ग्रह शनि र संकटा भन्ने ग्रह चलेको छ, शनि संकटाको प्रभाव छ, राशिमा पनि अन्त्य 7.5 छ, राशिमा पनि 7.5, ग्रहमा पनि शनि र संकटा, ग्रह त्यति राम्रो देखिएन यो समयमा। समस्या जिज्ञासा के छ भन्नुहोस् त?
1: विवाहको लागि
0: मांगलिक पर्नु भएको छैन, विवाह चाहिँ प्रेम विवाह हुने, पहिलो घरबार, पहिलो प्रेमीसँग सम्बन्ध त्यति राम्रो नहुने भन्ने ग्रहहरू छ विवाहको लागि चाहिँ, अरू त्यस्तो नराम्रो छैन, अरू त ठिकै राम्रो देखिन्छ।
1: बाबाआमासँग कस्तो छ?
0: माता पितासँग सम्बन्ध ठिकै छन्, बाबासँग ग्रह अलि मिल्दैन, माइती अलि नफाप्ने ग्रह छ माइती, आमासँग ठिकै छ, त्यस्तो नराम्रो छैन। ग्रह दशाहरू राम्रा छन्, उन्नति प्रगति राम्रो हो, नराम्रो त होइन, तर अहिलेको लागि चाहिँ ग्रह त्यति राम्रो देखिएन, दशाको शान्ति गर्न आवश्यक छ, गराउनुहोस् राम्रो भइहाल्छ, समस्या आउँदैन है। विदेशको लागि राम्रो छ, सरकारी जागिरको लागि मध्यम छ, अहिले शनि संकटाको शान्ति, 7.5 को शान्ति गराउनु पर्यो, ग्रह शान्ति नगरेको धेरै वर्ष भएछ नि त। कति वर्ष भयो ग्रह शान्ति नगर्नु भएको? अब ग्रह शान्ति गर्नु पर्यो, पूजा लाउनु पर्यो घरमा, सत्यनारायणको पूजा लाउने, रुद्री पूजा लाउने है, अनि नवग्रहको पूजाहरू लाउने त्यसपछि त राम्रो भइहाल्छ नि, चिन्ता गर्नु पर्दैन नि, त्यसपछि समस्याहरू आउँदैन, बाधा रोकावटहरू आउँदैन। एकपटक राम्रो तरिकाले ग्रह शान्तिहरू गराउनुहोस्, त्यसपछि पछि सम्पर्क गर्नुहोस्, राम्रो भइहाल्छ है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो, गोर्खाबाट फोन गर्नुभएको, आफ्नो बहिनीको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँहरू पनि प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ। हामी गोर्खा बजारमा आउँदैछु, तपाईँहरू पनि आउनुहोला। 4 गतेदेखि तपाईँहरूसँग भेटघाट हुन्छ हाम्रो। म 3 गते यहाँबाट दिउँसोतिर 3 गते हिँड्नेछु, अनि 4 गते तपाईँहरूसँग मजाले भेटघाट हुनेछ हाम्रो। अनि ग्रहदशा र भाग्यको विषयमा, भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा छलफल हामी तपाईँहरूसँग गर्न सकिन्छ। तपाईँले प्रत्यक्ष रूपमा आएर पनि हामीलाई भेट्न सक्नुहुन्छ गोर्खा बजारमा। तपाईँहरू आउनुहोला। घर घरेलुको माटो छन् भने घर घरेलुको माटो लिएर आउनुहोस्। हेराउनु माटोहरू हेराउनु मन लागेको छ भने चाहिँ, जस्तै गरेर तपाईँहरू आफ्नो बारेमा हेराउनु मन लागेको छ भने चाहिँ साल महिना गते अनि समय ठिक्क पार्नुहोस्। चिना छन् भने चिना लिएर आउनुहोस्। नभए जन्ममिति जन्म समय लिएर आउनुभयो भने पनि म तपाईँको विषयमा विशेष छलफल पनि गर्नेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? रुजना घले, धादिङ जिल्ला। धादिङ जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? हजुर, अनि हामी धादिङ आउने भनेको नि त, 6-7 गतेतिर भेट्न आउनुहुन्छ? धादिङ पुच्छर बजारमा आउने, 7 गतेतिर भेटिन्छ होला, आउनु न। साउनको 7 गते धादिङ आउने, 4 गते तपाईँको चाहिँ गोर्खा आउने, 4-5-6 गोर्खामा चिना हेर्ने, अनि 7 गते चाहिँ धादिङमा आउने, तपाईँहरूसँग भेट हुन्छ, आउनु होला नि त है। हुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले चाहिँ? जन्ममिति भन्नुहोस् त, तपाईँको कति हो?
2: 2053।
0: साउनको 29 गते
2: सोमबार।
0: हजुर, 2053 साउनको 29 गते सोमबार पर्दैन त नानी?
2: 28 गते होला।
0: अनि होला भनेर हुन्छ त?
2: 28-29 गते भन्नुभएको थियो कि मम्मीले।
0: जन्म समय भन्नुहोस् त।
2: दिउँसो भन्नुभएको थियो।
0: त्यही त, दिउँसो कति बजे? दिउँसो त 12, 1, 2, 3, 4, 5, 6 कति बजे त?
2: दिउँसो 2 बजेतिर भन्नुभएको थियो।
0: यो अनुमानित भन्नुभएको छ तपाईँले, मैले त मलाई थाहा छ यो कुरा।
2: होइन, अनुमानित भनेन, अनि के अरे दरानको नाम चाहिँ होमकुमारी भन्नुभएको थियो।
0: अब होमकुमारी आउँछ आउँदैन, हेरौँ के आउँदो रहेछ है। तपाईँको 2053 साल अनि श्रावण कृष्ण पक्षको सोमबार कर्कटासी तिसियाको प्रथम चरण, तपाईँको नाम आउँछ हुबाट नाम आउँछ, होम कुमारी, होम होबाट होइन, हला उकार हुबाट नाम आउँछ है। अनि मध्यनाडी देवगण परेको छ तपाईँको, घातकमा तिथिहरू परेका छन्, द्वितीय सप्तमी द्वादशी बुधबार घातक नम्बरमा 2-7 नम्बर राशिमा वृष राशि घातक हुन्छ। कुण्डली राम्रो छ, सन्तानमा अलिकति बाधा, विवाहमा अलिकति बाधा, तपाईँ माङ्गलिक हुनुहुन्छ, प्रेम पहिलो प्रेम असफल हुने, पहिलो प्रेमी प्रेमीसँग सम्बन्ध बिग्रिने र पहिलो श्रीमानसँग सम्बन्धमा अलिकति बाधा आउने ग्रह छ। तपाईँ माङ्गलिक पनि हुनुहुन्छ, माङ्गलिकको रत्न कवच पनि लगाउनुहोस्, हामीसँग पाउँछ। माङ्गलिकको रत्न कवच धारण गर्नुपर्छ तपाईँले, त्यो गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ, त्यसले सपोर्ट पनि गर्छ है। अनि मंगलबारको दिन चोखो खानु, शुद्ध भोजन गर्नु, सरकारी जागिर एकदम राम्रो, विदेश यात्रा पनि एकदम राम्रो, पैसै पैसा कमाउने, धनै धन कमाउने ग्रह पनि छ होइन। अलि पैसाहरू बचत पनि गर्नुहुन्छ, अलि मिठो र अलि घुमफिर गर्न अलि मन पराउने हुनुहुन्छ, साथीहरू बनाइहाल्न मन लाग्ने तपाईँलाई होइन। अहिले ग्रह तपाईँको सङ्कटा चलिराखेको छ, सङ्कटाको शान्ति चाहिँ गर्नुपर्छ है। सङ्कटाको शान्ति गर्नुभयो भने धेरै कुरामा तपाईँलाई राम्रो हुन्छ, विवाहमा अलिकति विशेष ख्याल गर्नुहोला है। समस्या के छ भन्नुहोस् त? अब विदेश जानुभयो भने अहिले एप्लाई गर्नुभयो भने भिसा लागिहाल्छ विदेशमा, एप्लाई त गर्नु भएको छैन नि त। एप्लाई गर्नु विदेशमा भिसा लागिहाल्छ अनि यहीँ पनि केही व्यापार व्यवसाय गर्नुहुन्छ भने तपाईँले कस्मेटिक पनि गर्न सकिन्छ जस्तै खाद्यान्न पनि किराना यस्तै गरेर फेन्सीहरू कपडाहरू पनि राम्रो तपाईँलाई राम्रो हुन्छ अरू त्यस्तो नराम्रो छैन ठिक छ नानीको राम्रो छ ग्रहहरू अहिलेको लागि सङ्कट नराम्रो हो र विवाहको लागि चाहिँ अलिकति विवाह दाम्पत्यमा चाहिँ अलिकति बाधा हो नभए विवाह भयो
2: हजुर
0: प्रेम विवाह भएको हो कि माघी विवाह भएको
2: प्रेम
0: विवाह भएको अब तपाईँको श्रीमान हुनुहुन्छ त्यही कसैले सुन्नु भएको छ कार्यक्रम अरू कसैले सुन्नु भएको छ सुनिरहनु भएको छ अब विवाहमा अलिकति बाधा चाहिँ छ तपाईँलाई अब धेरै कुराहरू गर्न मिल्दैन यहाँबाट विवाहमा अलिकति बाधा छ यसमा चाहिँ अलिकति विशेष तपाईँले ख्याल गर्नुहोला कन्ट्रोल गर्नुहोस् मङ्गलबारको दिन चोखो खाने माङ्गल्यको रत्न कवच लाउने है नभए पुछर बजारमा पाउँछ आउनु न फोन गरेर आउनु है अनि त्यो यही नम्बरमा फोन गर्नु न त्यो धारण गर्नु र मङ्गलबारको दिन चोखो निधो गर्नुभयो भने श्रीमान श्रीमतीको सम्बन्धमा विवाद हुँदैन उहाँलाई पनि नोक्सान हुँदैन तपाईँलाई पनि नोक्सान हुँदैन यदि तपाईँको श्रीमान चाहिँ नै माङ्गलिक हुनुहुन्न भने तपाईँको ग्रहले तपाईँको श्रीमानलाई अलि रोगी गराउने अनि काम कार्यमा मन नजाने जे काम गर्न थाल्यो मन नजाने बिरामी हुने होइन अनि श्रीमान श्रीमतीको झगडाहरू हुने त्यस्तो हुन्छ क्या तपाईँले त्यस्तो भइराखेको छ हो कि होइन
2: हो
0: त्यसको लागि चाहिँ माङ्गलिकको रत्न कवच लाउने त्यसपछि मङ्गलबारको दिन चोखो खाने शुद्ध भोजन गर्नुभयो भने तपाईँलाई राम्रो भइहाल्छ चिन्ता गर्नु पर्दैन क्या है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई चाहिँ विशेष गरी धादिङबाट फोन गर्नुभएको थियो तपाईँलाई मैले भनिराखेको छु 3 गते भरतपुरबाट हिँड्ने गोर्खाको लागि सुरुमा हामी गोर्खा जान्छौँ अनि त्यसपछि तपाईँहरूसँग ग्रहदशा भाग्यको विषयमा हामी गोर्खा बजारमा बसेर 4 गते 5 गते होइन अब तपाईँहरू धेरै आउनुभयो भने 6 गतेसम्म हामी बस्छौँ तपाईँको भूत वर्तमान भविष्य भनेको तपाईँको समस्याको समाधान हामी पक्का गराउँछौँ होइन मैले भनेको मान्नुभयो भने समस्याको समाधान तपाईँलाई हुन्छ त्यो गराउँछौँ त्यसपछि 6 गते हामी फेरि धादिङतिर जान्छौँ अनि 7 गते 8 गते धादिङ बस्ने धादिङमा पनि चिनाहरू हेर्ने पुच्छर बजारमा बस्ने धादिङको धेरैले फोन गर्नुहुन्छ कि आउँदै आउनुहुन्न तपाईँ हामी आउन सक्दैनौँ त्यहाँ अहिलेसम्म म त घर छुट्टा हिँडेको छैन गुरुबा कता हो मलाई थाहा पाउँदिनँ म त हराउँछु कसैले लिएर गइदियो न मलाई भन्यो भने कसैले मान्दैनन् सुन्दैनन् टेर्दैनन् भन्नुहुन्छ बुवा आमाहरूले त्यो भएर हामी आउन आँटेको तपाईँहरू पनि आउनको लागि चाहिँ तयार भएर बस्नुहोला साल महिना गते र समय तपाईँ ठिक्क पार्नुहोस् अनि मसँग प्रत्यक्ष रूपमा भेटेर अगाडि बसेर कुराकानी तपाईँले गर्न सक्नुहुन्छ विशेष गरी साल महिना गते र समय छैन भने चिना भए पनि पत्ता लगाउनुहोस् चिनाहरू छन् भने खोजखाज पार्दै गर्नुहोस् चिनाहरू कतापट्टि राख्नु भएको छ नभए साल महिना गते समय नभए नरानको नाम भए पनि तपाईँहरू लिएर चाहिँ मसँग उपस्थित हुन सक्नुहुन्छ मसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न तपाईँले सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय पनि सकिन आँटेको छ भोलि बिहान म फेरि ठिक्क 7 बजे कार्यक्रम लिएर उपस्थित हुने नै छु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिस्टे अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौं र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट जिउँदो येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। यहाँहरूले परमेश्वरको जीवित वचन सुन्नका लागि जसरी चाहना गर्नुभयो, इच्छा गर्नुभयो, यसप्रति म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु र धन्यवादी पनि हुन चाहन्छु। यहाँहरूलाई परमेश्वरले यो प्रवचनको सेवामा जीवित वचन सुन्नका लागि अथवा धर्मशास्त्रबाट जिउँदो वचन सुन्नका लागि सबैलाई परमेश्वरले आशीर्वाद दिनुभएको होस्। आउनुहोस्, आजको प्रवचनको लागि बाइबल धर्मशास्त्रबाट मैले युहन्नाद्वारा लिखित पहिलो युहन्ना 5:13-21 म यहाँहरूको बीचमा पाठ गर्नेछु र आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेको। र यहाँ यसरी लेखेको छ, तिमीहरूले आनन्द जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरको पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु। परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। 21 म यहाँहरूको बीचमा पाठ गर्नेछु र आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेको। र यहाँ यसरी लेखेको छ, तिमीहरूले आनन्द जीवन पाएका छौ भन्ने

गर्दछौं त्यो हामीलाई प्राप्त भएको छ। यदि कसैले आफ्नो भाइले पाप गरेको देख्छ अनि त्यो पाप चाहिँ मृत्युमा पुर्याउने होइन भने उसले त्यस भाइको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिनु पर्छ र जसको पाप मृत्युमा पुर्याउने किसिमको छैन त्यसलाई परमेश्वरले जीवन दिनुहुन्छ। तर यस्तो पाप पनि हुन्छ जो मृत्युमा पुर्याउने हुन्छ, जसको निम्ति कसैले बिन्ती गरिदिनु पर्छ भनी म भन्दिन। सबै अधर्म पाप हो, तर त्यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुँदैन। परमेश्वरबाट उत्पन्न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्वरको पुत्रले त्यसलाई सुरक्षित राख्नुहुन्छ र दुष्टले त्यसलाई छुँदैन। हामी परमेश्वरका हौ र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ। हामी जान्दछौ कि परमेश्वरको पुत्र आउनु भएको छ जो सत्य हुनुहुन्छ। उहाँलाई चिन्न सकौ भनेर उहाँले हामीलाई समझ दिनुभएको छ जो सत्य हुनुहुन्छ। हामी उहाँमा छौ, अर्थात उहाँको पुत्र यीशु ख्रीष्टमा। उहाँ नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ। साना बालकहरू आफूलाई मूर्तिहरूबाट जोगाएर राख। आदरणीय श्रोता, यो खण्डमा मुख्य विचार यीशु नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ भन्ने विषयमा आज हामी चर्चा गर्दैछौ। र यीशु नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ, उहाँ नै आनन्द जीवन हुनुहुन्छ, उहाँमा नै आनन्द जीवन छ र उहाँ नै परमेश्वर हुनुहुन्छ भन्ने विषयलाई हामी यहाँ हेर्नेछौ। धेरैले यीशुलाई मानिस मात्रै हो भनेर पनि विचार गरिरहेको अवस्थामा, धेरैले यीशुलाई परमेश्वर मात्र हो भनेर पनि विचार गरिरहेको अवस्थाहरू हामी देख्छौ। तर यीशु ख्रीष्टमा भएको रहस्य भनेको उहाँ चाहिँ परमेश्वर हुनुहुन्छ र उहाँमा नै आनन्द जीवन छ। उहाँ नै परमेश्वर हुनुहुन्छ र उहाँ मानव चोलामा आउनु भएको हो र पूर्ण मानव भएर पनि उहाँ आउनु भएको हो र उहाँसँग पूर्ण ईश्वर गुण पनि थियो। र यसरी मानव ईश्वर भएर आउनु भएको यीशु ख्रीष्टलाई मानिसहरूले बुझ्न धेरै गाह्रो भयो। त्यसकारणले पनि आज यो खण्डमा यीशु ख्रीष्ट परमेश्वर मात्रै होइन, उहाँ मानव भएर पनि आउनुभयो र मानव मात्र होइन, उहाँ परमेश्वर हुनुहुन्छ। र आज यस खण्डमा चाहिँ यीशु नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ। परमेश्वरसँग आनन्द जीवन छ र परमेश्वरसँग मात्रै आनन्द जीवनको मूल छ। जसले परमेश्वरलाई चिन्छ र उहाँलाई विश्वास गर्छ उहाँमा मात्रै आनन्द जीवन प्राप्त गर्न सक्छ। आनन्द जीवन पाएका छौ भन्ने कुरा जान्नका लागि परमेश्वरको पुत्रको नाउँमा विश्वास गर्नु पर्छ भनिएको छ, किनभने आनन्द जीवन यीशु ख्रीष्टमा मात्रै छ, अथवा यीशु ख्रीष्ट नै आनन्द जीवन हुनुहुन्छ र उहाँ नै परमेश्वर हुनुहुन्छ भने यहाँनिर आनन्द जीवन पाएका छौ भन्ने कुरा जान्नका लागि चाहिँ परमेश्वरको पुत्रको नाउँमा विश्वास गर्नुपर्छ। जसले परमेश्वरको पुत्र अथवा येशूलाई विश्वास गर्छ त्यो व्यक्तिले आनन्द जीवन पाएको हुन्छ। येशूलाई विश्वास गरेको व्यक्तिमा आनन्द जीवन पक्कै हुन्छ भन्ने कुरा स्पष्ट पारिएको छ र उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नु हुन्छ पनि भनिएको छ। उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। जे इच्छा अथवा हामीले जे मागेका छौं अथवा जे इच्छा बमोजिम उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँ भनौ उहाँले दिनुहुन्छ भनेको छ। किनभने हामीले प्रार्थनामा जे सुकै मागे तापनि है उहाँको इच्छा बमोजिम माग्नु पर्ने हो र उहाँसँग जोडिएको जीवन, उहाँलाई विश्वास गर्ने मानिसहरूको जीवन उहाँसँग जोडिएको हुन्छ। दाहको बोट र हाँगालाई तपाईँले हेर्नुभयो भने बोटसँग जोडिएको व्यक्तिले बोटको रस
बोर्ड बाटा सबै कुरा

0: प्राप्त गर्छ, बोर्डमा भएको गुण चाहिँ हाँगामा सर्छ। त्यसरी नै यीशु ख्रिस्टलाई विश्वास गर्ने मान्छेहरूले जे मागे पनि प्राप्त हुन्छ, तर उहाँको इच्छा बमोजिम माग्नुपर्ने हुन्छ। उहाँको इच्छा बमोजिम जे मागे पनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ र हामीले जे मागेका छौं उहाँको इच्छा अनुसार बमोजिम त्यो उहाँ हामीलाई प्राप्त पनि हुन्छ। कसैले आफ्नो भाइले पाप गरेको देख्छ अनि त्यो पाप चाहिँ मृत्युसम्म पुर्याउने होइन भनेर उसको लागि परमेश्वरसँग प्रार्थना गरिदिनु पर्छ। र प्रार्थना के को लागि गरिने? मुक्ति पाउनका लागि कि अथवा मुक्ति पाउन सकोस् भनेर प्रार्थना गर्ने? एउटा व्यक्तिले पाप गरिराखेको हुन्छ र जुन पापले चाहिँ मान्छेलाई मृत्युमा पुर्याउँदैन, त्यो पापलाई चाहिँ प्रभु येशु ख्रिस्टमा उसले येशूलाई विश्वास गर्न सकोस्, येशूलाई विश्वास गर्ने व्यक्तिहरूको पाप क्षमा हुन्छ। येशु ख्रिस्ट यो संसारमा पापको प्रायश्चितको लागि बलिदान हुन आउनुभएको हो। त्यसकारणले यस ठाउँमा हामी के देख्छौ भने कसैले आफ्नो भाइले पाप गरेको देख्छ, त्यो पापले मानिसहरूलाई राम्रो गर्दैन अनि त्यो पाप पनि मृत्युसम्म पुर्याउने होइन। मृत्युसम्म नपुर्याउने पाप भनेको चाहिँ त्यो व्यक्तिले येशूलाई विश्वास गरेपछि उसले गरेको पापलाई उसले स्वीकार गरेपछि र उसले आफ्नो भूल मैले गरे पाप गरे भनेर स्वीकार गर्ने व्यक्तिको पापले मृत्युमा लैजाँदैन। जसले येशु ख्रिस्टलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्छ र आफूले गरेका सिन्दुरी रंगको पापहरू भए पनि त्यो पापलाई स्वीकार गरेर मैले पाप गरेको हो र यो पापले गर्दा जीवनमा अशान्ति भयो, जीवनमा भनौ सबै किसिमको दुःख कष्टहरू आयो र पापले गर्दाखेरि यो सबै समस्याहरू आयो र यसबाट म बाँच्न चाहन्छु तर म स्वीकार गर्छु मैले गरेका यी भूल गल्तीहरू पापहरू मैले गर्न नहुने कुराहरू गरेको छु भनेर एउटा व्यक्तिले भित्रैदेखि उसले पश्चाताप गरेर स्वीकार गरेर प्रभु येशु कहाँ ल्यायो भने उसको पाप क्षमा हुन्छ। येशु ख्रिस्ट कहाँ आएर पाप क्षमा माग्यो भने उसको पापले मृत्युमा लैजाँदैन। उसले गरेको सिन्दुरी रंगको पाप भए पनि त्यो पाप क्षमा गर्ने एउटै व्यक्ति हुनुहुन्छ येशु ख्रिस्ट, जसमा आनन्द जीवन अथवा उहाँ आफै आनन्द जीवन हुनुहुन्छ। उहाँलाई भेट्ने, उहाँलाई चिन्ने, उहाँलाई विश्वास गर्ने प्रत्येक व्यक्ति चाहिँ अब पापको कारण मर्नु पर्दैन। अनि यी व्यक्तिहरूको लागि प्रार्थना गर्नु भनेको चाहिँ यहाँ भनेको छ उनको लागि प्रार्थना परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ भनेको चाहिँ अब उनीहरूको लागि हामीले प्रार्थना गर्नु भनेको चाहिँ यो तरिकाले हामीले प्रार्थना गर्नुपर्छ कि यी मानिसहरू पाप गरिरहेका छन्, मेरा भाइले पाप गरिरहेको छ र यो पाप गर्नबाट उसलाई छुटकारा दिनलाई उसलाई यो पापको मृत्युबाट जोगाउनका लागि हे परमेश्वर तपाईँ येशूलाई विश्वास गर्ने मन हालिदिनुहोस् र विश्वास गर्ने मन हालिदिनुहोस् र त्यो हृदय खोलिदिनुहोस् र त्यो व्यक्तिले येशूलाई चिन्न सकुन्, येशूलाई विश्वास गर्न सकुन् र येशूलाई विश्वास गरेर येशूबाट आनन्द जीवन पाउन सकुन् भनेर प्रार्थना गरिदिनुपर्छ। प्रार्थना गरिदिनुपर्छ। हजारौं मानिसहरू, लाखौं मानिसहरू, अरबौं मानिसहरू आज पाप गरेका छन् तर त्यो पापले उनीहरूलाई मृत्युमा नपुर्याउने भनेको चाहिँ येशूलाई विश्वास गर्न उनीहरूले मन पाउन्, येशूलाई चिन्न सकुन्, येशूको बारेमा सुन्न सकुन्, येशूको बारेमा उनीहरूले विश्वास गर्न सकुन्, विश्वास गरेर परमेश्वरलाई पुकार गर्न सकुन् र पुकार गरेर परमेश्वरबाट आनन्द जीवन प्राप्त गर्न सकुन् भन्ने हिसाबले प्रार्थना गरिदिनुपर्छ। र यो प्रार्थना यो तरिकाले हामीले गर्नुपर्छ कि उसको हृदयले येशूलाई विश्वास गरोस् र येशूलाई विश्वास गरेर येशू ख्रिस्टमा भएको आनन्द जीवन उसले प्राप्त गर्न सकोस् भनेर प्रार्थना गर्ने। आनन्द जीवन हामीले दिने होइन, आनन्द जीवन दिने व्यक्ति मानिस होइन, आनन्द जीवन त येशु ख्रिस्ट हुनुहुन्छ र आनन्द जीवन चाहिँ येशु ख्रिस्टलाई उनीहरूले चिन्न सकुन् बुझ्न सकुन् विश्वास गर्न सकुन् र आफ्नो पापको प्रायश्चित त्यहाँबाट पाएर आनन्द जीवन पाउन् भन्ने हेतुले प्रचार गर्नुपर्छ प्रार्थना गरिदिनुपर्छ र अर्को पाप चाहिँ छ येशूलाई विश्वास नगरेर र उनीहरूले आफूले गरेको पापहरू क्षमा हुँदैनन् प्रायश्चित हुँदैनन् र येशूलाई नचिनिकन येशूलाई विश्वास नगरिकन उनीहरू मृत्युमा गयो भने उनीहरूको पाप गरेको पापले चाहिँ उनीहरूलाई मृत्युमा लैजान्छ त्यो पाप चाहिँ क्षमा नभएको पाप जतिले येशूलाई विश्वास गरेका छन् पाप क्षमा हुन्छन् येशूलाई विश्वास नगर्नेहरूको पाप क्षमा हुँदैन भन्ने कुरा पनि यहाँ स्पष्ट पारिएको छ मृत्युमा पुर्याउने पापको लागि बिन्ती गर्नु पर्दैन जसले भनौं येशूलाई विश्वासै गर्दैनन् भने उनीहरूको लागि प्रार्थना गर्नुपर्ने कुरा देखिँदैन त्यो विश्वासघात र जानी जानी गरेको पाप परमेश्वरको पुत्रमाथिको विश्वास नगर्नेको लागि प्रार्थना गर्नु औचित्य छैन सबै अधर्म पाप हो तर यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुँदैन त्यसकारणले सबै मानिसले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् त्यसकारण परमेश्वरलाई विश्वास गरेर पापको क्षमा पाएर आनन्द जीवनको भागीदार हुनुको विकल्प छैन परमेश्वरबाट उत्पन्न भएको कसैले पनि पाप गरिरहँदैन तर परमेश्वरको पुत्रले त्यसलाई सुरक्षित राख्नुहुन्छ र दुष्टले त्यसलाई छुँदैन यदि परमेश्वर येशु ख्रिस्टलाई हृदयले नै विश्वास गरेका छन् भनेदेखि त्यसले पाप गरिरहँदैन र परमेश्वरको पुत्रले त्यसलाई सुरक्षा राख्नुहुन्छ र त्यसपछि हामी परमेश्वरका हौं र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ हामी जान्दछौं कि परमेश्वरको पुत्र आउनुभएको छ जो सत्य हुनुहुन्छ उहाँलाई चिन्न सकौं भनेर उहाँले हामीलाई समझ दिनु भएको छ जो सत्य हुनुहुन्छ हामी उहाँका पुत्र येशु ख्रिस्टमा हुन्छ साना बालकहरू आफू आफूलाई मूर्तिहरूबाट जोगाएर राख उहाँ नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस् यसरी लेखकले यस खण्डमा विश्वासका निश्चयताहरूको बारेमा उल्लेख गरेका छन् यीशु परमेश्वरको पुत्र भएर जन्मनु भएको र उहाँ सत्य हुनुहुन्छ उहाँमा आनन्द जीवन छ उहाँ आफै आनन्द जीवन हुनुहुन्छ उहाँलाई चिन्नेहरूले सत्यलाई चिन्छन् र आनन्द जीवन प्राप्त गर्छन् उहाँमा विश्वास गर्नेहरूले पाप जति पाप भए पनि उनीहरू मृत्युमा जानु पर्दैन र उनीहरूले फेरि पाप गरिरहँदैन उहाँको नाउँमा जे मागे पनि उनीहरू दिनुहुन्छ भन्ने कुरा स्पष्ट भएको छ येशूलाई विश्वास गर्नेहरूले पवित्र आत्मा प्राप्त गर्छन् पाप गरिरहन सक्दैन पाप क्षमा हुने र क्षमा नहुने पापहरू जुन छन् येशूलाई विश्वास गरेर क्षमा पाएका सबै पापहरू क्षमा हुन्छन् येशूलाई विश्वास नगर्नेहरूको पाप क्षमा हुँदैन त्यसकारण हरेकले येशू नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ भनेर विश्वास गर्नुपर्छ उहाँलाई विश्वास गर्नेहरूसँग आनन्द जीवन हुन्छ त्यसरी नै विश्वासको निश्चयता हुन्छ आउनुहोस् येशु नै साँचो परमेश्वर र आनन्द जीवन हुनुहुन्छ भनेर विश्वास गरौं र आनन्द जीवनको निश्चयतामा जिउँ र जुन पाप मानिसहरूले गरिरहेको छ पाप गरिरहेका मानिसहरूलाई येशु कहाँ आउन सकुन् भनेर प्रार्थना गरौं र जो जसले आज येशुलाई विश्वास गर्नु भएको छैन यहाँहरूको लागि पनि एउटा सुवर्ण मौका हो अवसर हो येशूलाई विश्वास गर्नुहोस् र आनन्द जीवन प्राप्त गर्नुहोस् यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस् धन्यवाद
1: हवस् त श्रोता तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349 हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ हवस् त आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो रंग हानदेन छ्याम छ्याम तसु मुला विवा ताम्री होसियार तसुगो जन्मसी तथा लाचो फ्याफुल नमस्कार स्पार्क माई फेथ तथा नला विश्वासी समक बसुगो अंक 40 रंग निधा स्वागत मुला नबियोग तामाङ तिनीङ रङ द याकरकी महत्वपूर्ण चिन्तन पिनबरी सेमुला रङ हानदेन छ्याम छ्याम तम तसु मुला बिसी छनोट लामा लानन होसियो तसुगो देन रङला नङला रोग देद गेररी वाङबका देद सावधानी से दमसुगो यदि रङ से गलत निगदे देन मित्रता लसुजी विषम परिणाम गदे भयानक तबरी हमला परमेश्वर से रङला लुइर लागि थानसुबा योजना दा एन खतररी सोबरी हमसुला हितुपदेश 12:26 धनी नि रंगला मित्र तारी सचेत तामुला तसै दुष्टला ज्ञामसे थेनी गदे दा तानाला मुला जब रंग सही मिगदे देन संगत लसु मुला थेनी गदे से रंग दा जब ज्ञामरी पुइबरी रोलाला तसै जब रंग गलत मिगदे देन संगत लाबा छोनत लसुला थेनेगदेसे रंगदा हानी लवा ज्ञामी पुइसुबा पुइबरी हामला एक कोरान्ती 2:14 तर जुन निधेन परमेश्वर आत्मा अरे थेसी परमेश्वर आत्माला ताम गदेर विश्वास आला तिग दविसम थेल लागेरी थे ताम गदे जा मूर्ख ताम हिन्ना थे जम्मन ताम गदे परमेश्वर आत्मा ज्ञाम से थे गोबरी खम्बा ताम गदे तबसे लमा थेसे गोबरी अखाम जब परमेश्वर आत्मा से हरंग हरंगी गेलाला गेला मुला परमेश्वर से रंगला लागरी सेमलाबा ग्यारमी रंगदा मार्गदर्शन लसुमुला रंग आत्माला निर्देशन पालन लसुमुला थेनी गदे जो परमेश्वर आत्मा देन मेल आचा मुला थेनी गदे से रंगदा बिलाकी रंग से किनबाई ज्ञान मूर्खता पूर्ण मुला थेने थेनी गदे से रंगदा इसी रंगला विला लागिरी थानबा योजना पछ्यावलासी निरो सहित लाभ प्रयास लाला एक कोरन्थी 15:33 चु ताम्री एनी गदे झुक्या थताउ आजबा मिला संगत लजी विषम जमा बानी बिहोर नोन नोङला जब रंग रंगला विश्वास बटवला बारी देन क्रिस रंगमन दोब प्रयास लसुमुला रंग जब प्रार्थना लुई खेती लवन मुसुबा बाइबल पढाव लवन मुसुला देन परमेश्वरला उपस्थिति हरंग लसी चिबे बिसी लोपन मुसुला रंग रंगला वरिपरि थेरङबा रोगदे सेमसुमुला जोसे रंगला थे जब बानी गदे विकास लब प्रोत्साहित लमुला नुआकि रंगदा विचलित लवदेन जम्ब लिङ्ग तरिका गदे अपनाव लबारी आग्रह लबा गदे 2 कोरन्थी 6:14 मे मोइबा दुईरी जुआ गिक्रिन मेदेन ता नराक अलबा रंग लसी एनी गदे नोन ख्रिस्त विश्वास अलबा मिगदे देन छ्याम गिक तसी थप्राउ तिग दे विषम जबा देन पाप खमै दिग्बरी अखाम ओत्से धोप देन याल खैमै ग्लागिक्री आता हेचु द प्रभावकारी रूपी पछ्याप लब लागि यंगसे यंगला विश्वास यंगसे लबगदे देन प्रतिबद्ध तादोला अन्यथा थेने गदे देन संगत लामा यंगला आध्यात्मिक विकासी बाधा दोला 2 कोरन्थी 6:17-18 थेत बासुलमा एनी गदे ज्ञान फेसी खौ ओछे फेसी च्यु नैब मि गदे तिगै नोन थथुर्गो ना एनी गदे दा नलन मि सोला बिसी परम प्रभुसे सुङ्ब मुला ना एनी गदेला अब दोला ओछे एनी गदे जा नला जा जमे दोला बिसी जम्मन भन्दा ग्रेन परम प्रभुसे सुङ्ब मुला यदि रंगला प्राथमिक लक्ष्य रंगला सोया अब देन घनिष्ठ सम्बन्ध सुबरी देन यसु दा रंगला प्रभुला रूपी पछाप लब हिन्बा विषम रंग से रंगला रोगले सावधानी से छनोट लबरी आवश्यक मुला आमेन परमेश्वर से रंग निदा प्रशस्त आशिष जय प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश यांगला भाषारी निन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमला बारेरी रंगला केही प्रतिक्रिया मुसम 98-6-85-53-339। हस् त त्यो समय रिङ बिदा दाजी रङ्गी छङमदानु जय मसी नमस्कार।
2: लस्त है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबारी ध्वनिला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511-87882 फोन सिङजिम सेगो है रोमा।
3: बुढा आज इन्टरभ्यु थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
3: होइन के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घड़ीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 जना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 98510 63 802 98510 63 802
6: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
7: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
8: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
5: सम्पर्क मोबाइल 97140031429।
9: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाई तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौ, आफ्नो घर टोल र गाउँ सफा राखौ। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौ। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
0: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0957 437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0057 437।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनिसक्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।
7: लस्तो है भेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहर दिन प्ले र खोरमा नग फारममा असिम टमाटार कि टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेगो है रोमा।
8: अब
7: अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने। कहाँ गएर किन्ने होला?
8: होइन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887878।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
10: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
10: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
10: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
10: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
10: भिटामिन डी,
3: भिटामिन बी 12,
10: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
10: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
10: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
10: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
7: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
11: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
7: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
11: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
7: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाउ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
11: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
7: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270, 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
12: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाडको भन्नुभयो 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
4: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बच्यो भनेको छ नि। म
4: रामराजीपुर कलिम्पुर भन्छ तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
5: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
6: खरो विषयमा चारो बहस, नेपाली बहस।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो
1: 98.512/40934
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
3: खरो विषयमा दरो बहस नेपाल।

त्यही नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विशेष गरी राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। आदरणीय श्रोता, पेट्रोल छर्केर आत्मदाहको प्रयास किन गरे गणेशले? आज यो निकै ठूलो एउटा पेचिलो प्रश्न यतिखेर खड़ा भएको छ। काठमाण्डु महानगर प्रहरीको व्हील आतंकका कारण मुगुका एकजना असहाय युवकको कारुणिक घटनाको समाचार पनि आएको छ। किनभने महानगरभित्र सवारी साधन चलाउने प्रत्येक सर्वसाधारणले यो आतंकबाट पछिल्ला दिनमा प्रताड़ित हुँदै गइरहेको विषय पनि छ। के यस्तो आतंक र बर्बरता मचाउने छूट राज्य र महानगरलाई छ? कतै त सवारी साधन एकछिन ठड्याउनै पर्छ, उभ्याउनै पर्छ। 13 असारमा गाउँका भतिज पर्नेलाई मेसेज पठाएका थिए, जसमा लेखिएको थियो हिजो म सामान लिन गएको समयमा नगर पुलिसले ताला लगाइदियो, 1000 तिर्नुपर्ने भयो। यस्तो लेखिएको मेसेजको अन्तिममा रोइरहेको दुईटा इमोजी समेत उनले पठाएको विषय बाहिर आएको छ। राजधानी काठमाण्डुको बीच शहरमा बिहिबार आत्मदाहको प्रयास गरेका गणेश नेपाली नगर प्रहरीको व्यवहारबाट आजित बनेका थिए। उनले 13 असारमा गाउँका भतिज पर्नेलाई मेसेज समेत पठाएका थिए। मदन नेपाली बालाजो हाइटमा रहेको डेरामै थिए। उनलाई नचिनेको नम्बरबाट फोन आयो। फोनमा बोल्ने थिए नेपाल प्रहरीका एक प्रतिनिधि। उनले जुन खबर सुनाए त्यो मदनले पत्याउने खालको थिएन। उनी हानिएर वीर अस्पताल पुगे। उनी नपुग्दै उनका 26 वर्षीय भाइ गणेशलाई इमर्जेन्सी वार्डमा लगिसकिएको थियो। वीर अस्पतालमा अस्पताल परिसरमा रहेका उनले भक्कानीले सुनाए, म त अक्क न भक्क भए। यहाँ आएर पो सबै कुरा थाहा पाए। मदनका भाइ गणेश राइड स्टियरिङ एप मार्फत राइडरको काम गर्थे। भक्तपुरमा श्रीमतीले झण्डै 3 वर्षकी छोरीसहित डेरा गरी बस्ने गणेश बुधबार भने दाईकै डेरामा पुगेका थिए। मदनले सुनाए, बिहान 5 बजे राइड गर्न निस्केको थियो। 81 यस्तो खबर सुन्नमा आयो। मुगुको सोरू गाउँपालिका एक स्थायी घर भएका गणेश केही वर्ष यता काठमाण्डुमा बस्दै आएका थिए। यो व्हील आतंकका कारणले गर्दाखेरि एउटा व्यक्ति आत्मदाहको प्रयास गर्न विवश भएको कारुणिक कथाबाट आजको नेपाली भाषा हामीले शुरू गर्यौं। आदरणीय श्रोता, यो धेरैको बाध्यता छ। काठमाण्डुमा एकपटक पार्किङमा नभएको ठाउँमा एकपटक फुटपाथमा ठड्याउँदा पनि व्हील लाग्ने हामीले पनि शास्ति बेहोरिरहेका छौं। यो कारणले गर्दाखेरि, यो आतंकले गर्दाखेरि अब नागरिकहरू झन प्रताड़ित बनेका छन्। सरकारले मल दिन सकिरहेको छैन तर आफै ल्याउँछन् किसानहरू। विचरा अब के गर्ने, मल चाहियो, खेतीबारी लाउनै पर्यो, रोपाई गर्नै पर्यो, तर पक्राउ पर्छन् उनीहरू मल आफैले ल्याउँदाखेरि। धेरै जिल्लामा मल बिनै रोपाई कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशनसँग मौजदा हुँदा पनि कतिपय सहकारी संस्थाले कोटा थोरै तोकिएको भन्दै नलादा किसानले मल पाएका छैनन्। विशेष गरी किसानहरू यतिखेर मलका लागि आतंकित छन्, प्रताड़ित छन्, मल पाइरहेका छैनन्। अब बाली कस्तो हुन्छ, मल नपाउँदाखेरि, सिजनमा मल नपाउँदाखेरि बाली सप्रिने कुरै भएन। त्यस कारणले गर्दाखेरि मलको व्यवस्थापन अहिलेको सरकारले गर्न सकेन। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ संविधान संशोधनको मुद्दाबाट बाहिरी प्रमुख विपक्षी दल कार्यदलले संविधानको आधारभूत संरचना भत्काउन खोजेको आरोप पनि लागेको छ। सरकारले संविधानका आधारभूत मूल्य मान्यता प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस् भन्ने विषय आएको छ। प्रदेशसभा खारेज संविधानको आधारभूत संरचनाभित्रको प्रहार पनि हो। टीकाराम भट्टराईले चाहिँ बोल्नु भएको छ। आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौ, बहस गर्न चाहन्छौ संविधान संशोधन गर्दा एकैचोटि सबै चलाउन खोजे देश भुङ्रोमा पर्न सक्ने चेतावनी नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले दिनुभएको छ। निजामती कर्मचारीलाई नयाँ आचार संहिता लागू हुँदैछ। कार्यकक्ष बाहिर भेटघाटमा रोक। सामाजिक सञ्जालको प्रयोगमा अंकुश लगाउने काम निजामती कर्मचारीमाथि भएको छ। सरकारले यो प्रक्रियाको थालनी गरेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ र विशेष गरी लागू औषध कारोबार राष्ट्रिय चुनौती यतिखेर बनिरहेको छ। सहकार्यमा मात्र नियन्त्रण सम्भव हुन सक्छ। यसको लागू औषधको नियन्त्रण नहुँदाखेरि समस्या यतिखेर सृजना भएको छ। सरकारको लोकप्रियताको विषय गर्ने हो भने सरकारप्रति यतिखेर नागरिकहरू आजित बनिरहेका छन्। समयमा मल नपाउँदाखेरि र विभिन्न बाहनामा सरकारले नागरिकहरूलाई पीड़ा दिने, नागरिकलाई शास्ति दिने विभिन्न किसिमका कामहरू गर्दै गर्दाखेरि यो निकै दर्दनाक चित्र यतिखेर देखिएको छ। मुगुका गणेश नेपालीको कथा तपाईँले सुनिसक्नु भयो। एउटा राइडिङ स्वियर जो एकपटक एक छिनलाई बाइक स्कूटी वा सवारी साधन ठड्याउँदाखेरि व्हील लाग्छ। यतिखेर म आग्रह गर्न चाहन्छु आदरणीय श्रोता, यतिखेर कर्मचारी अर्थात नेपाल प्रहरी अर्थात ट्राफिक प्रहरी अर्थात नगर प्रहरी आखिर जनताको सुरक्षाका लागि खटिएको होइन हो? त्यहाँ ठड्याउँदाखेरि समस्या हुन सक्छ, अनि सवारी साधन आउन सक्छन् जसलाई चाहिँ चेतावनी दिने हो, निगरानी गर्ने हो, सम्झाउने हो, मानेन भने कारवाही गर्ने हो। तर व्हील लाइदिएर जाम पारिदिएर त्यो मोटरसाइकल
1000-2000 तिर्न नसक्ने नागरिकहरू पनि नेपालमा बस्न सक्छन् बसेका छन् भन्ने कुरालाई नबिर्सेर

0: यस्ता कामहरुमा सरकार तदारुकताका साथ अगाडि बढ्नुपर्छ आदरणीय श्रोता हामी बहस गर्न चाहन्छौ सहकारी यतिखेर तहस नहस बनेका छन् सहकारीका पीडाहरू आफ्ना आफ्ना पीडाहरू छन् राज्यको भरपर्दो नियमन नहुँदा ग्रामीण अर्थतन्त्रको सहारा मानिएको सहकारी क्षेत्र बदनाम हुन गइरहेको छ अनाधिकृत कारोबार र बचत अपचलनका कारण नेपाली अर्थतन्त्रका तीन खम्बे मध्येको एउटा सहकारीले जनविश्वास गुमाएको छ सहकारी क्षेत्रमा एक करोड़ भन्दा बढ़ी व्यक्तिहरू यतिखेर प्रभावित बनेका विषयहरू बाहिरिएका छन् आजको नेपाली बसमा हामी चर्चा गर्नेछौ नेपाली कंग्रेस यतिखेर विभाजनको ड्रिलमै हो त नेपाली कंग्रेसले आफूलाई किन एक ढिक्का बनाउन सकेन क्रियाशील सदस्यलाई अध्यापति गर्नका निम्ति संस्थापन इतरका केही नेताहरू किन आनाकानी गरिरहेका छन् संस्थापन इतरका नेताहरूले संविधान नमान्ने हो निर्वाचन आयोग नमान्ने हो सर्वोच्चको निर्णय नमान्ने हो गगन कुमार थापाको हस्ताक्षरबाट टिकट लगेर निर्वाचन लड़ेका कतिपय नेपाली कंग्रेसका नेताहरू यतिखेर पार्टी विभाजन पार्टी फुटाउनका निम्ति तत्पर रहेको र लागिरहेको द्वारनबाटै बल निकालिरहेको भन्ने खालका विषयहरू जोड़िएर आएका छन् आज हामी यसका विषयमा पनि चर्चा परिचर्चा गर्नेछौ थोटो विश्राम लिन्छौ विश्रामपछि उपस्थित हुनेछौ
1: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98141667764 98141667764
3: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
3: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
4: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
3: 98604458443
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
5: रेडियो बिहानी 97.6 MHz
0: यतिखेर हाम्रो भेषमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष पूर्व प्रधानमन्त्री चित्रबहादुर केसी हुनुहुन्छ केसीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
6: धन्यवाद अलि मधुर आएछ क्या आवाज
0: अहिले सुन्दै हुनुहुन्छ ठिक छ अहिले आवाज
6: आवाज अलि बढाउनु पर्यो
0: अब के छ दिनचर्या कसरी चल्दैछ चित्रबहादुर केसीजी देशको अवस्थालाई कसरी हेरिराख्नु भएको छ यतिखेर
6: म त यहाँ परिवारको अवस्था धेरै खराब भएको हुनाले म त अब घर धन्नैमा घर बिरामीतै छु अब केहरु अप्ठ्यारा परेको छु
0: के छ देश राष्ट्र यतिखेर अब 100 दिन पूरा गर्यो मधुमास पूरा गर्यो सरकारले होइन सरकारका गतिविधिहरूलाई पनि त नियालित रहनु भएको छ नि त होइन नजिकबाट
6: हेरेको छु
0: कस्तो छ
6: सबै हेरेको छु
0: कस्तो छ कति नम्बर दिनुहुन्छ सरकारलाई अब यो एक महिना यो के अरे 100 दिनको हिसाब गर्नु
6: नम्बर दिने भन्दा पनि अब अहिलेसम्म आएका सरकारका कयौं कमी कमजोरी गल्ती बदमासीहरू थिए तर अहिले चाहिँ नम्बर त उल्टो दिनुपर्छ जस्तो लाग्छ
0: कसरी उल्टो नम्बर दिने
6: उल्टो भनेको चाहिँ कुशासन राष्ट्रियतामाथि खेलवाड 72 को संविधानलाई नै चाहिँ च्यातुत पार्ने दुष्प्रयास यी सबै जोड्दाखेरि नम्बर त उल्टो दिनुपर्ने स्थिति आयो
0: तर सरकार त सुशासनको पक्षमा केन्द्रित छ जनताको पक्षमा केन्द्रित छ भनेर चाहिँ आफूलाई बलियो र सकारात्मक भएतर्फ लागेको साबित गर्दैछ नि त होइन
6: नै कुन चाहिँ सरकारले भन्दैन संसारको चाहिँ चाहे चाहिँ भ्रष्ट होस् चाहे फासिस्ट होस् चाहे राष्ट्र जनतामाथि कुशासन गरिरहेको होस् जुनसुकै सरकारले पनि आफूले राम्रो गरेको छु त भनिहाल्छ
0: तपाईँले देख्नु भएको छैन सरकार सही बाटोमा हिँडेको
6: देखेकै छैन डे वानदेखि नै तपाईँको चाहिँ सरकारमा आउने बित्तिकै अब त्यो चाहिँ सुकुम्बासीहरूलाई डोजर लाएर तिनको चाहिँ सत्यानाश पारेपछि चाहिँ त्यहीबाट सुरु भइहाल्यो नि सरकारका चाहिँ दिनहरू त कुशासनका चाहिँ अत्याचारका दिन त त्यही बेलादेखि सुरु भइहाल्यो
0: तर अब 100 दिनमा सरकारले जुन तरिकाले चाहिँ आफूलाई अगाडि बढाइरहेको छ होइन अब यो जस्तो कर्मचारी तन्त्रमा जस्तो अब डेलिभरी दिने अड्डाहरूमा विभिन्न खालले चाहिँ बिस्तारै बिस्तारै परिवर्तनको छनक दिइरहेको छ भन्छन् क्या नागरिकहरू
6: होइन त्यो त अब सुल्टो हो कि उल्टो परिवर्तनको छाँटो आफ्ना वरिपरि घुम्नेहरू पहिला सुरुवातै कसरी भयो भन्नुहोस् न अब सिंहदरबार डढालेर सर्वोच्च डढालेर संसद डढालेर तपाईँको चाहिँ त्यताबाट सुरु भएको न हो यो सरकारको चाहिँ अभियान त त्यो गरेर न तपाईँको चाहिँ यहाँ चाहिँ स्थापित भयो हो त्यस कारणले डे वानदेखि नै कसरी आएको पुराना पार्टीहरू पुराना सरकारहरू चाहिँ भ्रष्ट थिए बदमासी गरेका थिए गल्ती कमजोरी गरेका थिए त्यो सबैले थाहा पाएको कुरा हो उनीहरूलाई चाहिँ विस्थापन गर्नुपर्छ तर विस्थापन गर्ने नाममा के गरे भन्नु त
0: तर आज जुन तरिकाले देश भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको थियो भ्रष्टाचारीहरूले चाहिँ एउटा बिचौलियाले चाहिँ सत्ता र सरकारलाई चाहिँ जसरी चलाउन खोजिरहेको थियो आज त्योलाई त क्रमभङ्गता भएको छ नि त त्यसलाई त तोडेको छ नि त सरकारले होइन बालन सरकारले
6: होइन पुराना चाहिँ भ्रष्टाचारीहरूलाई कारवाही गर्न त चाहिँ कारवाही गर्ने त भ्रष्टाचारबाट मुक्त हुनु पर्यो नि ल अहिले आएकाहरू भ्रष्टाचारबाट मुक्त छन् कि छैनन् उनीहरूले पुराना भ्रष्टाचारीले गरेका कुकर्महरू त्यसलाई चाहिँ जोगाउँदै गएका छन् छैनन् भ्रष्टाचारीहरू छन् छैन अहिले सत्तामा शक्तिमा बदनाम भएका भ्रष्टाचारीहरू छन् कि छैनन्
0: होइन अब उहाँहरू प्रमाणित त होइन नि त होइन आरोप त लागेको छ प्रमाणित भएपछि भोलि जो पनि कारवाहीको धारामा आउनु पर्छ
6: प्रमाणित गर्ने ठाउँ कब्जा गरेपछि संसद कब्जा गरेपछि अनि तपाईँ चाहिँ न्यायपालिका कब्जा गरेपछि अनि सम्बन्धित ठाउँ कब्जा गरिसकेपछि त तपाईँ चाहिँ प्रमाणित गर्ने ठाउँकै कब्जा भएपछि त अब ती संस्थाहरूले चाहिँ अब जसलाई निर्दोष देखाउन पर्ने हो त्यसलाई निर्दोष देखायो अब जसमा बदला लिन पर्ने थियो त्यो बदला लिने काम अभियान सुरु भइहाल्यो
0: होइन यो अब बदला त भन्दा पनि कानून कार्यान्वयनतर्फ सरकार अगाडि बढ्या होइन यो चाहिँ एमालेका उपाध्यक्ष विश्व पौडेलमाथि छानबिन हुँदैछ होइन विभिन्न घरानाका व्यक्तिहरूमाथि छानबिन हुँदैछ बिचौलियाहरूमाथि छानबिन हुँदैछ नकली भुटाने शरणार्थी पनि आइसकेका छ
6: छानबिन गरेको कुरामा तपाईँ हाम्रो केही आपत्ति होइन ती छानबिन गर्दा आएकाहरू कहाँबाट सञ्चालित छन् ती छानबिन गर्दा आएकाको इतिहास के हो उनीहरू यी छानबिन आएका सत्तामा आएकाहरूले के गरेर आएका हुन् उनीहरू माथिको चाहिँ छानबिन चाहिँ टुङ्गियो सत्तामा आएपछि
0: होइन यो सरकार त नेपाली जनताले निर्माण गरेको सरकार होइन र भने केसीजी जनताको मतबाट बनेको सरकार होइन यो
6: युक्रेनको चाहिँ जेलेन्सीलाई पनि चुनेका थिए अनि तपाईँको चाहिँ अब विभिन्न देशका सरकारहरू त जनताको माध्यमबाटै आउँछन्
0: सुन्न त धेरैलाई चुने नि जनताहरूले हिटलरलाई चुने होइन लेन्डुप दोर्जेहरूलाई चुने विश्वका विभिन्न मान्छेहरूलाई पनि चुने ट्रम्पलाई पनि चुनेकै हुन् होइन
6: के भन्नुभयो
0: जनताले धेरैलाई चुने भने के विदेशमा अब विभिन्न देशहरूमा हिटलरलाई चुने लेन्डुप
6: दोर्जेलाई पनि जनताले नै चुनेका थिए आखिरी परिणाम के हो चुन्न त जनताले हो तपाईँलाई सिधै कुरा गरौँ पुरानो पार्टीले अमेरिकनको एजेन्डा जुन बेलासम्म चाहिँ कार्यान्वयन गर्दै गए त्यो बेलासम्म पुरानो पार्टीले चाहिँ अब शासन गरे सत्तामा बसे भ्रष्टाचार गरे जब चाहिँ अमेरिकनको एजेन्डा चाहिँ सबै पालन गर्न चाहिँ मानेनन् पुरानो पार्टीले त्यसपछि तिनलाई गलत तयार निकालेर तपाईँको चाहिँ यो अहिलेको घन्टी आएको न हो कसले जाने होइन र भन्न नसक्ने बेग्ली कुरा हो
0: होइन अब यो अरूले चलाएको अर्को इसारामा चल्ने सरकार भन्न खोज्नु भयो यो आरोप लाउनु खोज्नु भयो तपाईँले
6: होइन सिधै सिधै सिधै कुरा छ नि कसले कसले विघटन गरे हो संसद अनि त्यो चाहिँ चुनाव बनाउन को को आएको कसले ल्याएको सुशीला कार्कीलाई सत्तामा चाहिँ संविधान सम्मत तरिकाले आएकी हुन् सुशीला कार्की त्यसो हुनाले सिधै अरू अरू देशमा तपाईँ चाहिँ अब सेना पठाएर ड्रोन पठाएर बम बारुद पठाएर सैनिक पठाएर कब्जा गर्थ्यो सिआइएले नेपालमा तपाईँ चाहिँ अब चुनावको माध्यमद्वारा नेपालको संसद कब्जा गर्यो अदालत कब्जा गर्यो सेना कब्जा गर्यो पार्टी देशका कतिपय मिडियाहरू पनि कब्जा गरेका छ अहिले मुलुकको तस्विर के छ भन्नुहोस् त नढाँटिकन भन्दाखेरि
0: होइन मुलुक त अहिले त अब सुशासनको बाटोमा अघि बढिरहेछ नि त होइन
6: होइन बढिहाल्यो नि सबभन्दा त यो सरकार आउन बित्तिकै चाहिँ हजारौं हजार सुकुमवासीहरूलाई पारेको बिचल्ली अब त्यो त पहिले कुरा त त्यही देखिहाल्यो नि अनि तपाईँको चाहिँ नि अब स्वास्थ्यमा कर शिक्षामा कर अनि चाहिँ लोकतान्त्रिक चाहिँ अब अधिकारमाथि चाहिँ प्रतिबन्ध विद्यार्थी संगठनमाथि प्रतिबन्ध अरू विभिन्न खालका चाहिँ नि मजदुरहरूमाथि प्रतिबन्ध लगाएपछि त यो त सुरुवातदेखि नै फासी चरित्र देखाइहाल्यो अब बहत्तरको संविधानलाई च्याच्युत पारेर फेरि तपाईँको चाहिँ नि एउटा निरङ्कुश सत्तातिर जानको लागि चाहिँ षड्यन्त्र भइरहेको छ त्यो नेपाली जनताले सतर्क भएनन् सजग भएनन् भने देश फेरि तपाईँको चाहिँ एउटा ठुलो प्रतिगमनको बाटोतिर जानको लागि बहत्तरको संविधानलाई समेत ध्वस्त पार्ने अब मिडियामा पनि तपाईँको चाहिँ जसले यी फासिस्टहरूलाई चाहिँ नि अब समर्थन गर्दा अब तिनीहरूलाई चाहिँ अब विज्ञापन दिने अरूलाई चाहिँ नदिने कुन बाटो हिँडिरहेको छ भन्नु त त्यो त सबैले देखिरहनु भएको छ तपाईँ हामीले
0: अहिले यो वर्षेनीको पीड़ा किन भन्या कि किसानहरूलाई यो त बर्खा लाग्यो सरकारले मल दिन सकेन अब आफै ल्याउँदा किसानलाई पक्राउ पर्ने डर छ होइन ठाउँ ठाउँमा एउटा होइन
6: यो किसानको सरकारै होइन मजदुरको सरकार होइन यो राष्ट्रियताको तपाईँ चाहिँ संरक्षण गर्ने यो सरकारै होइन यो सिधै चाहिँ अमेरिकी साम्राज्यवादले चाहिँ स्थापना गरेको यो चाहिँ अमेरिकी साम्राज्यवादको तपाईँ चाहिँ ले बनाएको चाहिँ सरकार हो सिआइएका एजेन्डाहरू सिआइएको निर्देशनलाई पालन गर्ने कहाँ यहाँ मजदुरको हक हित किसानको हक हित गर्ने कुरा हो र
0: सिधै
6: सुरुमै तपाईँ चाहिँ आउन बित्तिकै अब इन्डियाको सिमानामा बस्ने तपाईँ चाहिँ नि अब नेपालीहरूलाई चाहिँ 100 रुपियाँको सामान ल्याउँदाखेरि तिनलाई तङ गरेर त्यहाँ चाहिँ नि ल्याउन नदिएर गर्यो पछि चाहिँ अब तस्करहरूले भ्रष्टाचारीहरूले जति ल्याए पनि यहाँ चाहिँ बेच्न पाए त्यस हुनाले सुरुबाटै नै उसले तपाईँको चाहिँ नि नेपाली जनतामाथि दिन लागेको तपाईँको चाहिँ नि यातना दिन लागेको चाहिँ पीडा तपाईँ हामीले सबै स्पष्ट देखेका छौँ नि
0: होइन अब यो मल त वर्षेनीको समस्या हो नि त होइन किसानहरूले कहिले मल लगाउने यो पाला त झन् मलै पाएनन् यो पाला त झन् अहिले कृषि सामग्री कम्पनीसँग मलै छैन साल ट्रेडिङसँग मलै छैन किसानहरू रोइरहेका छन् चित्रबहादुर केसीजी आज
6: केही त अब पुरानो सरकारले सुशासन दिएन मल बिउ दिएन अब सुशासन दिएन भनेर न सिंहदरबार जलासन पनि हामीले देख्यौँ पञ्चायती शासन देख्यौँ बहुदलीय शासन आयो शासन यहाँकाले गर्ने वास्तवमा डिजाइन योजना चाहिँ शक्ति राष्ट्रहरूले गराएर नेपाल आज यो हबीगतमा पुर्याए भन्ने कुरा नेपाली जनताले बुझ्नु पर्छ र सबै प्रकारका तपाईँको चाहिँ नि अब विदेशी शक्तिहरूको यो चलखेललाई हटाएर राष्ट्रलाई तपाईँको चाहिँ नि स्वतन्त्र पार्न सकिएन भने देश तपाईँको चाहिँ नि अब दुर्गति हुन्छ र देशको अस्तित्वमै त्यसमा प्रश्न चिन्ह खडा भएको छ किनभने प्राकृतिक साधन स्रोतले नेपाल धनी देश छ युरेनियम छ फलाम छ तामा छ जल स्रोत छ यी सबै देखिरहेका छन् विदेशीहरूले त्यस कारणले शक्ति सत्तामा गएर चाहिँ नि अब सत्ताको दुरुपयोग गरेर तपाईँको चाहिँ सम्पत्ति कमाउनेहरू भ्रष्टाचार गर्नेहरूले पनि नेपालका शासकहरूले पनि चाहिँ विदेशीहरूलाई चलखेल गर्न यो चाहिँ बाटो खुला गरिदिए र चाहिँ विदेशीका चाहिँ कैयौं चाहिँ अब मान्नै नहुने तपाईँको चाहिँ सम्झौताहरू गरे अब विदेशीहरूलाई नागरिकता दिने चाहिँ तयार हुने अनि विदेशीहरूका चाहिँ नि एजेन्डा एमसिसी जस्तो चाहिँ राष्ट्रघाती तपाईँको चाहिँ सम्झौता गर्न तयार हुने त्यसो भएको हुनाले विदेशीहरूले जुन खालले नेपाललाई तपाईँको चाहिँ आफ्नो एउटा अब रणभूमि बनाउने योजना गराइरहेको छ विशेष गरेर अमेरिकाले अहिले आएर यसमा चाहिँ नेपाली जनता सतर्क भएनन् र चाहिँ पुराना पार्टीका रिसैले मात्रै साम्राज्यवादीहरूको दलाली गर्ने उनका एजेन्डालाई चाहिँ बोकेर हिँड्ने हो भने देशको अस्तित्वमै प्रश्न चिन्ह खडा भयो।
0: अघि यहाँले भन्नुभयो अब युरेनियम पनि उत्खनन गर्ने गरी चाहिँ विज्ञहरूले चाहिँ अनुसन्धान गर्दैछन् अध्ययन गर्दैछन् भन्ने आएको छ।
6: हो यहाँ तपाईँको चाहिँ नि अरबका मुलुकहरूको तेल ग्यासको लागि जसरी अमेरिकनहरूले चाहिँ कब्जा गरिरहेका छन् त्यहाँ सेना राखिरहेका छन् त्यहाँका शासकहरूलाई पनि बताइरहेका छन् ठिक त्यस्तै नेपालमा पनि जो प्राकृतिक साधन स्वरूप छ त्यसमाथि उनीहरूले चाहिँ आँखा लगाइरहेका छन् र उपयोग गर्नको लागि सबै योजना मिलाइरहेका छन्। दोस्रो कुरा चाहिँ अमेरिकाको समस्या त म चाहिँ चीनसँग चाहिँ लड्नको लागि अब तिब्बत एक चीनको नीति चाहिँ उनीहरूले सिद्धान्त त माने पनि तपाईँ चाहिँ नि चीनलाई चाहिँ छेक्नको लागि चीनसँग लड्नको लागि नेपाललाई तपाईँ प्रयोग गर्ने कुरामा अमेरिकाले लामो समयदेखि यहाँ योजना बनाइरहेछ। अमेरिकाले आज तपाईँ चाहिँ संसारभरि नै जुन खालको तपाईँ चाहिँ अत्याचार गरिरहेछ जुन खालको लुटपाट गरेछ जुन खालको हत्या गरेछ त्यस कारणले अहिलेका संसारका मानिसहरूको समस्या साम्राज्यवादकै तपाईँको चाहिँ समस्या हो। साम्राज्यवादका विरुद्धमा कसरी ऐक्यबद्धता देखाउनुपर्छ भन्ने कुरा नेपाली जनताले पनि इरानबाट सिक्नुपर्छ प्यालेस्टाइनबाट सिक्नुपर्छ। अब चाहिँ हामी यहाँ चाहिँ विभिन्न खालले चाहिँ साम्राज्यवादको भारी बोकेर निर्देशन बोकेर आएका भ्रष्टाचारीहरू देश लुट्ने लुटेराहरू फासिस्टहरूको तपाईँको चाहिँ लैलैमा लगाएर होइन कि देशको राष्ट्रियता सार्वभौमता र अखण्डता अब धेरै अप्ठ्यारोमा परिसकेको छ। त्यस कारणले नेपाली जनताले इरानका जनताबाट प्यालेस्टाइनका जनताबाट बुझे पाठ टिकेर देशको राष्ट्रियता सार्वभौमता र अखण्डता जोगाउनको लागि फेरि पनि मैदानमा आउनुपर्छ। लुकेर छिपेर साम्राज्यवादको दलाली गरेर त्यसैबाट पाल लिएर त्यो गर्यो भने तपाईँ चाहिँ नेपालको चाहिँ अस्तित्वै समाप्त हुने खतरा छ।
0: होइन चित्रबहादुर केसीजी, अब तपाईँलाई यहाँ नागरिकले प्रश्न गर्दैछन् क्या, अस्तिको जनताको आक्रोश बिर्सनुभयो तपाईँ अदाज्यू भन्दैछन् जनताले।
6: हजुर के अरे,
0: अस्तिको जनताको आक्रोश बिर्सनुभयो यति चाँडै, जनताको वित्तीय बिर्सनुभयो, फेरि अमेरिका र सीआईए भन्दै हिँड्नु भएको छ।
6: छैन, जनताको आक्रोशबाट चाहिँ भिसा बन्द गर्नुपर्छ, अमेरिकाको भिसा बन्द गरेर अमेरिकनको चाहिँ साम्राज्यवादीहरूको चाहिँ एजेन्डा बोकेर त्यसलाई कार्यान्वयन गर्ने शक्तिलाई ल्याएर चाहिँ जनताले ठिक भयो त।
0: यसमा
6: त मेरो कुनै छैन भन्नु,
0: अमेरिका एजेन्ट सीआईएका एजेन्ट भन्ने प्रमाणित गर्नुहोस् भन्दैछन् नागरिक तपाईँलाई।
6: होइन, खुले आम थाहा भइसकेछन् तपाईँको चाहिँ कहाँबाट सञ्चालित भएका छन्। अब दीपक सापकोटासँग सम्बन्ध भएको मान्छे कसैलाई झेल हाल्नु पर्ने, कसैलाई चाहिँ तत्त्वमा राख्नु पर्ने, त्यो त प्रमाणित भइसकेको छ, संसारले देखिसकेको छ नि।
0: दीपक भट्टको कुरा गर्नुभयो, बिचौलिया भनेर चिनिनुहुन्छ दीपक भट्टजीको,
6: दीपक भट्टसित सम्पर्क भएकालाई कसैलाई सत्तामा लगेर रजाई गराउनु पर्ने, त्यही कसुर गर्ने, कसैलाई चाहिँ दीपक भट्टसँगको सम्बन्धलाई देखाएर कारवाही गर्नुपर्ने, त्यस कारणले दुवै दीपक भट्टसँग चाहिँ सम्पर्क गरेर बदमासी गर्ने भ्रष्टाचार गर्नेलाई चाहिँ बराबर कारवाही हुनु पर्यो नि, कसैलाई काखा कसैलाई पाखा गर्न पाइएन नि।
0: होइन दीपक भट्टसँगको सम्बन्ध त कुनै पनि सम्बन्ध छैन रे नि त होइन गृहमन्त्रीज्यूको त
6: होइन त्यो त उनीहरूले आयोग बनाएर अब चाहिँ छानबिन गरेर थाहा भयो नि अहिलेको गृहमन्त्रीको सम्बन्ध कहाँ हो कहाँबाट हो सञ्चालित भएको त्यो त थाहा भइसक्यो नि यदि बालेन प्रधानमन्त्री नभएको भए त त्यो चाहिँ अहिलेको गृहमन्त्रीहरू छानबिन हुन्थ्यो नि तथ्य सत्य त्यसो हुनाले यो चाहिँ त्यसरी ठलेर ठग्न पाइन्छ अब सत्तामा सर्दीमा बसेकाहरूको चाहिँ सम्पत्ति छानबिन गर्नु नपर्ने सत्ता बाहिर भएकाको चाहिँ सम्पत्ति छानबिन गर्नुपर्ने सत्तामा गएकाहरू चाहिँ सिंहदरबार जलाए पनि सर्वोच्च जलाए पनि अब तपाईँको राष्ट्रपति भवन जलाए पनि संसद भवन जलाए पनि उनीहरूलाई केही नहुने अनि अरूलाई चाहिँ कारवाही हुने यो भेदभाव भएन यो प्रतिदिन चाहिँ चल्छ
0: हजुर सरकारले त अब काम गर्दैछ नि त अहिले त अब करिब करिब 100 दिन मात्रै पुरा गरेका छ होइन 5 वर्षसम्म हिजोका विगतका व्यतिथिहरूका विरुद्धमा काम गर्दैछौ भनिरहेछ क्या सरकारले
6: होइन कुन चाहिँ फासिस्टले तपाईँको चाहिँ नि राष्ट्रको अहितमा जनताको अहितमा काम गर्छु भनेर कहाँको फासिस्टले भन्छ र त्यो त जनतालाई चाहिँ झुक्क्याउने जनतालाई चिल्ला कुरा गर्ने अब चिफ्ला कुरा गरेर नै उनीहरूले चाहिँ देश खतम पार्ने हुन् यो 100 दिनमा त देखिहालियो नि त्यो सुकुम्बासीको चाहिँ हालत के भएको छ उनका छोराछोरीलाई अहिले उनका घरबाट लखाइदियो अहिले सत्तामा बस्ने प्रधानमन्त्री गृहमन्त्री सत्तामा बस्नेहरूलाई उनका छोराछोरी उनलाई चाहिँ घरबाट निकालिदियो भने अहिले के हालत होला ती सुकुम्बासी जसलाई लखेटियो जसलाई आज चाहिँ चिल्ली बिल्ली पारिएछ तिनी कहाँ कहाँ हुन् ती विदेशी हुन् त्यसो गर्न पाइन्छ विद्यार्थी सङ्गठनमाथि अनि कर्मचारी सङ्गठनमाथि तपाईँ चाहिँ प्रतिबन्ध लाउन पाइन्छ जसले त्यो सङ्गठनको नाममा बदमासी गरेका छन् नगर्नु गरेका छन् तिनलाई त कानुन छ नियम छ कारवाही गर्ने हो नि
0: होइन अब अहिलेको अवस्थामा चाहिँ सुकुम्बासीहरूको पीड़ा छ उनीहरूले खाना पाएका छैनन् भोक भोकै छन् खाना पानी दाना पानी बन्द गरिदिएछ होइन होल्डिङ सेन्टरबाट हट्नुहोस् भन्ने विषय आइसकेको छ बागमती सभ्यता होइन समितिले चाहिँ हटाउनका लागि प्रयास गरिरहेको छ भन्दा अनि उहाँको पक्षमा बोल्ने तपाईँहरू चाहिँ कुन दुलोमा हो उहाँहरूको पक्षमा बोल्न छोडेर तपाईँहरू चाहिँ कुन दुलोमा हो यतिखेर केसीजी
6: होइन हामी बोलिरहेका छौँ नि त्यो जुन दिन त्यहाँ चाहिँ लखेटियो जुन दिन तपाईँ चाहिँ विध्वंस गरियो हामी लगातार तपाईँले थाहा नपाएको हुनाले चाहिँ नबोलेको हुन्छ हो तपाईँको चाहिँ अमेरिकन चाहिँ साम्राज्यवादको योजनामा बारबारा फाउन्डेसनलाई चाहिँ कार्यान्वयन गरेर तपाईँको चाहिँ अब संसद कब्जा गरेको सर्वोच्च कब्जा गरेको मिडिया कब्जा गरेको यसको बारेमा चाहिँ खुलेआम काठमाडौँमै राष्ट्रिय जनमोर्चाले कति कार्यक्रम गर्यो राष्ट्रिय जनमोर्चामा कति बोलिरहेछ त्यो तपाईँले थाहा पाउनु भएको छैन भन्ने होइन थाहा पाएर पनि तपाईँले कुरा गरिरहनु भएको छ सबै चाहिँ दुलाभित्र पसेका बेलामा खुलेआम अमेरिकी साम्राज्यवादका विरुद्धमा भन्न फोहोर गर्ने कुन चाहिँ पार्टी हो नेपालमा भन्नुहुन्न त्यो चाहिँ भदौ 23-24 यता
0: अब जाँदा जाँदा एउटा कुरा के बताइदिनुहोस् भने अब पनि देश बनेन भने के हुन्छ त्यसपछि फेरि अर्को तयारी हो आन्दोलनको विद्रोहको
6: होइन अब राणा फाले नेपाली जनताले राजतन्त्र फाले पञ्चायत फाले अनि तपाईँको चाहिँ नि यो चाहिँ अमेरिकन डिजाइनमा बनाएका यिनी विदेशीहरूका एजेन्टहरूलाई सधैँ यहाँ रमाइरहन दिन या त देश खतम हुन्छ या त यिनलाई हटाउनुपर्छ आन्दोलनको विकल्प के छ मैले यति कुरा गर्नु मतलब हिजो चाहिँ सत्तामा सक्दिनँ बसेकाले राम्रो गरेका थिए भन्ने होइन तिनकै कुकर्मले तिनकै बदमासीले तिनकै भ्रष्टाचारलाई चाहिँ आधार बनाएर आज नेपाली जनतालाई यो अवस्थामा पुर्याए त्यस कारणले यिनलाई पुराना पार्टीहरूलाई हटाइसकेपछि जुन विकल्प चाहिँ यहाँ अमेरिकाले तयार पारिरहेछ देश चाहिँ अत्यन्त एउटा डरलाग्दो चाहिँ अप्ठ्यारो दिशातिर गइरहेछ त्यस हुना नेपाली जनताले देशको राष्ट्रियता सार्वभौमता र अखण्डताको पक्षमा जसरी विगतमा तपाईँको चाहिँ प्रतिगमनका विरुद्धमा शक्ति राष्ट्रका विरुद्धमा चाहिँ नेपाली जनताले संगठित आवाज उठाए र अब चाहिँ देशलाई जोगाउने कुरामा पनि विगतमा जे जति गल्ती कमजोरी गरेको भए पनि सबै देशभक्त जनतान्त्रिक प्रजातान्त्रिक शक्तिहरू मिडियाहरू फेरि पनि एक ढिक्क भएर नेपाल राष्ट्रलाई बचाउनुको विकल्प छैन होइन साम्राज्यवादको दलाली गर्ने साम्राज्यवादीबाट कलो खाने त्यतैबाट पालिने हो भने जसरी सिक्किम सिद्धियो भेनेजुएला आज तपाईँ चाहिँ भेनेजुएलाको जे गति भएको छ युक्रेनको जे गति भएको छ नेपालले पनि ढिलो चाँडो त्यही गति बिहोर्नु पर्नेछ त्यस हुनाले तपाईँको लोकप्रिय मिडियाबाट नेपाली जनतालाई म अपिल गर्छु कि देश रहेन भने हामीले जतिसुकै कुरा गरे पनि हाम्रो बिजोग हुन्छ देशको अस्तित्वसित चाहिँ अस्तित्व चाहिँ को समस्या छ त्यस कारणले सबै देशभक्त जनतान्त्रिक प्रजातान्त्रिक शक्तिहरू फेरि पनि एक ढिक्क भएर नेपाल राष्ट्रलाई बचाउने कुरामा एक ढिक्क भएर अगाडि बढ्नुपर्छ मेरो यही सुझाव छ नेपाल जनतासित
0: हस् यहाँको महत्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
6: नमस्ते
0: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछ
7: बुढी हेर त लाऊ
8: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
7: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि
8: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
7: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
9: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
10: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
9: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
10: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
9: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
11: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
12: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ
13: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934
9: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दारी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन सुरुमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा तीन घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
14: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
14: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
14: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बाल रोग सम्बन्धी सेवा,
14: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
14: ल्याब टेस्ट,
9: भिटामिन डी,
14: भिटामिन बी 12,
9: आइरन प्रोफाइल
14: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
14: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
9: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
15: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
16: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका उपसभापति पुष्पा भुसाल हुनुहुन्छ। भुसालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
17: गुड मर्निङ, एकदम धन्यवाद।
16: अब तपाईँसँग कुरा नभएको पनि अलिकति धेरै भएछ। नेपाली कंग्रेस पनि अर्को सम्पर्क कार्यालय खोलेर अब फुटको तयारीमा, विभाजनको डिलमै पुगेछ। कहाँनिर के कुरामा संवाद हुन सकेन, किन मिल्न नसक्ने दिशामा चाहिँ किन गयो नेपाली कंग्रेस? अब राष्ट्रिय कंग्रेस चुनाव चिन्ह शङ्क होइन, त्यो ढंगले अगाडि बढ़िसक्यो।
17: होइन, मलाई अहिले त्यसको संकेत पनि पटक्कै लाग्दैन, किनभने अब विभिन्न किसिमबाट 15 महाधिवेशनको तयारीको लागि विभिन्न किसिमको आफ्नो समूह तयारी गर्ने कुरा त आफ्नो एउटा पार्टीभित्र 15 महाधिवेशनमा प्रतिस्पर्धा गर्नको लागि देशव्यापी रूपमा तयारी गर्ने एउटा आफ्नो मनसायले होला, तर पार्टी नै खोल्ने गरी अब नेपाली काँग्रेसको संगठनलाई कमजोर गराउने, विधानभन्दा बाहिर गएर अब 15 महाधिवेशन गर्छु भन्ने कुरा त अब हामीले परिकल्पना पनि गर्न सक्दैनौँ। यसकारण मलाई लाग्छ यो केवल महाधिवेशनको तयारी हो, र अहिलेको काँग्रेसको जुन विधान छ त्यसले तोकेको जुन न्यूनतम मापदण्डहरू छ, सदस्यतालाई अध्यावधि गराउने र त्यसबाट अब निर्वाचनमा भाग लिने भन्ने जुन कुरा छ, मलाई लाग्छ त्यसमा सबैको एकमत हुन्छ होला। र अब हामी यो साउनको 3 गते सदस्यतालाई अब रोकेर महाधिवेशनको वडाबाट निर्वाचनको तयारी प्रारम्भ गर्नै पर्छ, हाम्रो बाध्यता छ। किनभने हामीले अब असोजमा त महाधिवेशन गर्ने भनेका छौँ, तर मङ्सिरभित्र त गर्नै पर्ने हाम्रो संवैधानिक बाध्यता पनि छ, विधानको बाध्यता छ। यसकारण अब भदौबाट महाधिवेशन प्रारम्भ गर्नलाई पनि साउनको 3 गते अब यो अध्यावधिकको काम, नयाँ सदस्यता दिने काम, किनभने नयाँ सदस्यतामा नेपाली काँग्रेसप्रति आकर्षण भएर धेरै नयाँ युवाहरू, महिलाहरू धेरै सदस्यताहरू लिने क्रमहरू जारी छ। हामी 75-77 जिल्लामै सूचनाहरू लिइरहेछौँ, जानकारीहरू लिइरहेछौँ। त्यही भएर मलाई के लाग्छ भने अब अर्को पार्टी फुटभन्दा पनि अर्को पार्टी खोलेर काङ्ग्रेसको सङ्गठनलाई यति धेरै काङ्ग्रेसको लागि लामो समय काम गरेर आउनुभएका नेताहरूले नै फेरि नेपाली काङ्ग्रेसको सङ्गठनलाई कमजोर गराउने गरी अर्को पार्टी खोल्छु भन्ने कुरा त मलाई लाग्छ यो काङ्ग्रेसमा आस्था राख्ने, लोकतन्त्रमा आस्था राख्ने कसैले पनि यो कुरालाई चाहिँ स्वीकार पनि गर्दैन, र यो राम्रो उपयुक्त पनि होइन, मनसाय पनि होइन।
16: होइन, अब क्रियाशील सदस्यता रिनु नगरिसके पछाडि महाधिवेशनमा सहभागी हुन पाइँदैन, अब महाधिवेशनमा सहभागी हुन नपाइसके पछाडि त अर्को लाइनमा त लाग्नै पर्यो नि होइन।
17: अनि यो हामी पहिला पनि पहिलादेखि नै हाम्रो एउटा मान्यता के हो भने नेपाली काङ्ग्रेस एउटा सिस्टमले जानुपर्छ, विधानले को कुराहरू मान्नुपर्छ, विधान संविधान भन्दा माथि गयौँ भने फेरि हामी पार्टी लोकतान्त्रिकरण हुन्छ भन्ने कुरालाई कसरी विश्वास दिलाउँछौँ? र पार्टीको विधानले लेखिसकेको विषयवस्तुलाई एउटा सिस्टमले अगाडि पार्टीलाई चलाउनुपर्छ, नयाँ ढङ्गबाट अब डिजिटल मेम्बरसिपको माध्यमबाट अब पार्टीलाई नेपाली काङ्ग्रेसको केन्द्रसँग जोड्नुपर्छ, एउटा सक्रिय सदस्यलाई, गाउँमा बसेको सक्रिय सदस्यलाई, जसले गर्दा संगठन पनि मजबुत हुन्छ, काङ्ग्रेसका विचारहरू प्रवाह हुन सक्छ, तीनवटा निर्वाचनमा एउटा भनौँ एउटा प्रचारको माध्यम नेपाली काङ्ग्रेसले डिजिटल माध्यमबाट गर्न सक्छ, जसले गर्दा काङ्ग्रेसको उम्मेद्वारलाई पनि सहजता हुन्छ, काङ्ग्रेसको हरेक सूचना आफ्नो अभियन्ताहरूलाई प्रचारकहरूलाई सक्रिय सदस्यहरू कहाँ पुग्न सक्नुहुन्छ। त्यही भएर यो एउटा माध्यमलाई स्वीकार गर्दिन भन्ने कुरा एक त संगठनको लागि अत्यन्त महत्वपूर्ण र उपयुक्त देखिन्छ अहिले, र दोस्रो कुरा विधानमा लेखिसकेको कुरालाई हामी मान्दैनौ भन्ने बित्तिकै त फेरि पार्टीभित्र स्वेच्छाचारिता फेरि नै निरन्तरता अगाडि बढेर पार्टीको संगठन कमजोर हुन्छ। यस्तो मलाई के लाग्छ भने यसलाई चाहिँ अब यो साउन 3 गतेभित्र जुन अध्यावधि गर्ने भन्ने कुरा छ त्यसमा चाहिँ सबैजनाको एकमत हुन्छ।
16: तर अब नेपाली कंग्रेसमा चाहिँ जुन किसिमले अब एउटा कार्यालय त अनामनगरमा थियो होइन, त्यो कुन्दन काप्लेजीले चाहिँ त्यहाँ खोजेर निर्माण गरेको कार्यालय, अर्को चुनदेवीमा कार्यालय स्थापना भयो, अब चुनदेवीमा त पूर्णबहादुर खड्काजीले ताला नै खोलेर चाहिँ उद्घाटन गरेको दृश्य पनि आएको थियो, त्यहाँ पनि केही नेताहरूका अनुहारहरू त्यो कार्यालय परिसरमा त्यो कार्यालयभित्र पनि देखिए। यो सहमतिको बिन्दुमा गन्तव्यमा पुग्न नसक्नुको प्रमुख कारण भनेको चाहिँ क्रियाशील सदस्यता हामी रिन्यू गर्दैनौ, सभापति गगन थापा चिन्दैनौ भन्न खोजे उहाँहरूले,
17: त्यतातिर अहिले व्याख्या पनि नगरौं। तर हाम्रो चाहिँ मान्यता के हो भने अब काङ्ग्रेसलाई यति लामो समयसम्म काङ्ग्रेसको संगठन बनाउनको लागि होइन अब विभिन्न लिगेसीबाट आउनुभएका नेताहरू हुनुहुन्छ, आफै काङ्ग्रेसलाई निर्माण गर्नको लागि लामो समय काम गर्नुभएका नेताहरू पनि हुनुहुन्छ, र हामीले परिकल्पना पनि गर्दैनौँ कि उहाँहरूले फेरि नेपाली काङ्ग्रेसलाई कमजोर गराउनको लागि उहाँहरूको कुनै पनि भूमिका रहन्छ भन्ने कुरा त कुनै पनि काङ्ग्रेसमा विश्वास गर्ने, लोकतान्त्रिक पार्टीमा विश्वास गर्ने कुनै पनि सदस्यको चाहना पनि होइन, किनभने हामी पार्टीलाई गुट उपगुटबाट मुक्त गराउनुपर्छ। हिजोको समयमा पनि चाहे स्थानीय चुनाव चाहे प्रदेशको केन्द्रको चुनाव हेर्ने हो भने त्यहाँ गुट उपगुटको कारणले पनि काङ्ग्रेसले धेरै पटक जित्ने ठाउँमा पनि पराजय को सामना गर्नु पर्यो। यसकारण हामी लाग्छ महाधिवेशनको पूर्व सन्ध्यामा प्रतिस्पर्धा हुन सक्छ, स्वच्छ प्रतिस्पर्धा गर्ने, महाधिवेशनमा कसैलाई पनि सदस्यता हुनबाट वञ्चित नगर्ने भन्ने प्रमुख मुद्दा हो। त्यही भएर कसैलाई पनि वञ्चित नगर्ने भनेर स्वयं सक्रिय सदस्यले आफैले अध्यावधि गर्ने अधिकार पनि पार्टीले दिएको छ पहिलो कुरा। दोस्रो कुरा, नयाँ सदस्यतालाई धेरै मात्रामा हामीले खोलेका छौँ र त्यसमा हरेक एउटा लोकतन्त्रमा पार्टीमा काङ्ग्रेसलाई मजबुत बनाउँछु भनेर आउने नयाँ पुस्तालाई पनि त्यहाँ सदस्यता दिने खुला छ। यसकारण पन्ध्रौं महाधिवेशन योभन्दा निष्पक्षता, मलाई लाग्छ यो पहिलो पटक यति धेरै निष्पक्षता, यति धेरै सदस्यताको लागि आह्वानहरू भएको, यो त पार्टीको एउटा सकारात्मक कदम भनेर मान्नुपर्छ। र तपाईँले भने जस्तै सदस्यता अत्यावधिकै नगर्ने, अब जुन विधानमा लेखेको कुरालाई नै हामी स्वीकार नगर्ने, विशेष अधिवेशनले विधानलाई संशोधन गरेको कुरालाई नै हामी स्वीकार नगर्ने भन्नेको अर्थ त कतै नेतृत्व स्वीकार नगरेको हो कि भन्ने एउटा आभास र सङ्केत।
16: यसको मतलब क्रियाशील सदस्यता नवीकरणका निम्ति तपाईँहरू चाहिँ एकदमै फ्लेक्सिबल हुनुहुन्छ होइन, 7-7 गतेसम्म नै अध्यावधि हुन सक्छ होइन, नवीकरण हुन सक्छ होइन,
17: कुनै पनि यो साउन 3 गतेभित्र त अब सबै कुरा ओपन राखेका पनि छौ, किनभने हामीले भदौदेखि त महाधिवेशनको पहिलो चरणको चुनाव शुरू गर्नुपर्छ र त्यसको लागि तयारी पनि आवश्यक पर्छ। हरेक वार्डमा एउटा केन्द्रबाट भोटर लिस्टहरू पठाउनुपर्छ होइन, त्यस्तो केही तयारी पनि हुन्छ, निर्वाचन समितिले आफ्नो कामहरू प्रारम्भ गर्नुपर्छ, यो त हाम्रो पहिलेदेखिको चलिआएको अभ्यास हो। यसकारण मलाई के लाग्छ भने यो पार्टीको संगठनलाई कमजोर गराउने, पार्टीमा सुधार गर्न नदिने, पार्टीलाई एउटा नयाँ रूपता दिने, नयाँ ताजगी दिने किसिमका जुन अभ्यासहरू अगाडि बढ़िरहेछ विधानमा, त्यसको व्यवस्था भइराखेको छ. अब त हामी पन्ध्रौं महाधिवेशनमा अझै योभन्दा पनि अझै कसरी आधुनिकीकरण र लोकतान्त्रिकरण पार्टीको संगठनलाई गर्न सक्छौ, पार्टी मजबुत बनाउन सक्छौ, एकजुट बनाउन सक्छौ, गुट उपगुटबाट अब त्यसको गन्ध पनि पार्टी संगठनभित्र दिनु हुँदैन, कस्तो किसिमबाट हामी अब यो पार्टीको विधानलाई संशोधन गर्न सक्छौ भन्ने कुराहरूमा जानुको सट्टा अब हामी त्यही परम्परावादी सोचबाट फेरि पनि भनौँ गुट गुट मतभेद एकअर्कालाई स्वीकार नगर्ने विधानलाई नमान्ने भन्ने किसिमबाट त्यस्तो किसिमका मलाई त सूचना प्रवाह बाहिर हुनु हुँदैन. यसकारण मलाई अहिले पनि विश्वास के छ भने अब एउटा सम्पर्क कार्यालय खोल्ने भनेको त पन्ध्रौं महाधिवेशनको तयारीको लागि भन्ने उहाँहरूले सूचना बाहिर आइराखेको छ. तर अब विधान अन्तर्गत रहेरै पन्ध्रौं महाधिवेशनमा अगाडि बढ्नुको विकल्प चाहिँ छैन.
16: अब कंग्रेसमा चाहिँ अलिकति सभापति गगन कुमार थापाजी लचक बन्न खोज्नु भएन, उहाँले पिलेरी जाने सिद्धान्त अवलम्बन गर्नुभयो भन्ने आइरहेको छ.
17: होइन, यो अब हेर्नुहोस् अब अभ्यासले त्यो कुरालाई स्वीकार गर्दैन, अभ्यासले त्यो कुरालाई प्रमाणित पनि गर्दैन. किनभने पहिलो माध्यम भनेको सक्रिय सदस्यताको अध्यावधि गर्नको लागि नवीकरण गरिसक्नुभएका सम्पूर्ण नेता सदस्यहरूलाई अध्यावधिको लागि आफैले गर्न सक्ने भन्ने जुन एउटा रणनीति एउटा माध्यम बनाएको छ, पार्टीले पटक पटक भनिराखेको छ, सदस्यता नवीकरण गर्ने जुन समिति बनेको छ त्यसको संयोजकै महामन्त्री हुनुहुन्छ प्रदीप पौडेल, उहाँले पटक पटक आफ्नो प्रेस रिलिज गरेर नवीकरण गरेकाहरूले आफै अध्यावधि आफ्नो मोबाइलबाट आफै अध्यावधि गर्न सकिन्छ भनेर यति धेरै भने ओपन भएर सदस्यताहरू अध्यावधि गर्ने माध्यमहरूको बारेमा बाहिर आइराखेको छ. यसमा सभापति बनाएपछि सभापतिकोले त पार्टीको नेतृत्व गरेर संगठन मजबुत गर्ने अगाडि बढ्ने काम गर्नुभएको छ. सदस्यतालाई त्यो सन्दर्भमा जुन समिति बनेको छ महामन्त्रीले संयोजक कर्मी राख्नुभएको छ, यसमा कुनै पनि कसैलाई पनि बन्देज गर्ने कसैलाई पनि नदिने आफ्नालाई मात्रै दिने अरूलाई नदिने भन्ने कुरा त अभ्यासमै छैन. यसकारण चाहिँ सभापति लचक नबन्ने भन्ने कुरा त यो प्रारम्भिक चरण नै सदस्यता अध्यावधिको हो र नयाँ सदस्यता दिने यस्तो त काङ्ग्रेसको मलाई त पहिलो पटक होला यति निष्पक्ष ढङ्गबाट सदस्यताहरू दिने र काङ्ग्रेसको संगठन मजबुत गर्न नयाँ पुस्तालाई यति धेरै भनौँ आफ्नो अहिले पनि प्रतिनिधि 77 जिल्लामा प्रतिनिधिहरू पठाएको छ, पठाएर चाहिँ नयाँ सदस्यताहरू कसरी लिन सकिन्छ त्यहाँको जिल्ला संगठनलाई त्यहाँको प्रदेशलाई त्यहाँको क्षेत्रीय संगठन र वडा संगठनलाई कसरी नयाँ सदस्यताहरू ल्याउनको लागि अब नयाँ पुस्तालाई कसरी काङ्ग्रेसको सदस्यता दिने भन्दाखेरि यति धेरै पन्ध्रौं महाधिवेशनको मतदाताहरू संगठनभित्र ल्याउने जुन उदार प्रणाली मलाई लाग्छ काङ्ग्रेसमा जुन किसिममा त अगाडि गएको छ कसैलाई पनि जिल्लामा कुनै सभापतिले कुनै वडा सभापतिले नयाँ सदस्यता दिन्छु भन्दाखेरि राम्रा जेन्युन व्यक्तिहरूलाई दिन्छु भन्दाखेरि कहीँ पनि रोकटोक छैन भन्दा यति धेरै आन्तरिक रूपबाट यति धेरै खुला रूपबाट खुला दिलले जुन कामहरू भइरहेको छ सदस्यता वितरण अब यसमा सभापति लचक हुनुहुन्न भन्ने कुरा त यसमा कुनै मेल खाएन तपाईँले भनेको रह्यो. हामीले अब हाम्रा शीर्ष नेताहरू जुन अहिले अलग समूह बनाएर विभिन्न बैठकहरू गरिराख्नु भएको छ, तर उहाँहरूले पनि पन्ध्रौं महाधिवेशनको तयारी भन्नुभएको छ, त्यसलाई त अब काङ्ग्रेसको विधान तह नै एकजुट भएर पन्ध्रौं महाधिवेशन सम्पन्न गर्नुपर्ने ठाउँमा आउनै पर्छ, त्यसको विकल्पै छैन.
16: होइन, भित्रभित्र चाहिँ क्रियाशील सदस्यता पनि लिनु भइरहेछ अरे, होइन, धेरैले गरिरहनु भएको छ, उता पनि जाने यतातिर स्वार्थ क्रियाशील सदस्यता लिनु पनि गरिहाल्ने काम पनि भइरहेछ. होइन,
17: अहिले अहिले हेर्ने हो भने हामीले अब सदस्यताको सबै अभिलेखहरू केन्द्रीय कार्यालयको मा तुरन्तै अध्यावधि गर्ने बित्तिकै त्यसको अभिलेख त केन्द्रीय कार्यालयमा आइसकेको हुन्छ. यो एउटा भनौँ प्रविधिले त्यसलाई दिएको छ. त्यसमा तपाईँले भने जस्तै अधिकांश साथीहरू कतिपय अध्यावधि गर्नुभएको छ, उहाँहरू उता समूहमा गइराख्नु भएको छ, होइन, अब मिलेर जानुपर्छ भन्ने सन्दर्भमा पनि कुरा गर्दै हुनुहुन्छ होला. त्यही भएर के देखिन्छ भने धेरै जस्तो के मात्रै नेतृत्वहरूले मात्रै अध्यावधि गर्नुभएको छैन, अन्यथा हाम्रो अभिलेखमा अधिकांशले चाहिँ अध्यावधि गरिसक्नु भएको छ.
16: अब कंग्रेसको आजको मूल्य मान्यता के हो, किनभने प्रमुख प्रतिपक्षी दलको हैसियतमा सदनमा संसदमा आफ्नो आवाजहरू नेपाली कंग्रेसले उठाइरहेको छ, तर अहिले किसानले मल पाएका छैनन्, तपाईँ त पार्टीको जिम्मेवार उपसभापति हो नि त, होइन, यो कहिलेसम्मको दुःख हो किसानहरूको, बर्खा लाग्यो नि त, अब मल पाइन्न.
17: हामीले हिजो पनि संविधान संशोधनका केही आफ्नो दृष्टिकोणहरू नेपाली काङ्ग्रेसले आफ्नो दृष्टिकोणहरू अगाडि सार्दाखेरि हामीले त्यहाँ पनि त्यो कुरा हाम्रो सभापतिज्यूले पनि घोषणा गर्दाखेरि उहाँले विभिन्न अहिलेको संविधानको न्यूनतम मापदण्डभित्र बसेर मात्रै संशोधनको प्रक्रिया अगाडि बढाउन सकिन्छ, काङ्ग्रेस त्यसको लागि तयार छ भन्नुभएको छ। एउटा संविधान जुन गम्भीरतापूर्वक संविधान बन्यो, सबै सर्वदलीय सर्वपक्षीय संविधान सभा बाहिर रहेका विभिन्न समुदायहरू समावेशीकरणलाई विश्वास गर्ने अधिकारमा विश्वास गर्ने समूहहरूको कुराहरू जुन ढङ्गबाट गम्भीरतापूर्वक छलफल गरेर 8 वर्ष लगाएर संविधान बन्यो, अहिले पनि त्यही विधि र प्रक्रिया अनुसारै एउटा संयन्त्र बनेर एउटा आधिकारिक संयन्त्र बनेर संविधान संशोधनतिर जानुपर्छ भन्नुभयो। तेस्रो कुरा, अहिले पनि हामी संविधान संशोधनको एउटा पाटा छ, तर अहिले विभिन्न किसिमको जनजीविकाको सवालमा तपाईँले भन्नुभयो अब चाहिँ एउटा मलको अभावमा हामी चाहिँ कृषि प्रधान देश जहाँ कृषिबाटै उत्पादन र यसको बजारीकरण र आधुनिकीकरण र मुलुक समृद्ध बन्न सक्छ भन्दाखेरि, तर यसको प्रारम्भिक कुरा चाहिँ मलको जुन किसिमबाट दिनुपर्ने समयमा दिनुपर्ने थियो त्यसमा सरकार चुकेको चाहिँ महसुस भएको छ। पार्टीमा पार्टीकाबाट हाम्रो प्रतिनिधि गर्नुभएका मान्यजीहरूले सदनमा पटक पटक यो वर्षभन्दा पहिल्यै यो कुरालाई एउटा सदनमा यो कुरालाई उठाइसक्नु भएको र सरकारलाई यो विषयमा गम्भीर बन्नुपर्छ है भनेर उहाँहरूले त्यो विषय उठाउनु भएको, जस्तो बाढी पहिरोका कुराहरूभन्दा पूर्व संज्ञानु सदनमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारलाई गम्भीर हुनको लागि विभिन्न तयारीको लागि होइन आवाजहरू उठाउने, अब अहिले सुकुम्बासीको नाममा एउटा व्यक्तिको मानव अधिकार हनन हुनु भनेको यो सबभन्दा ठुलो भनौँ राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा एउटा हास्यास्पद उदाहरणहरू भइराखेको छ, हामी देखिराखेका छौँ। सुकुम्बासीको नाममा चाहिँ उहाँहरूको व्यवस्थापन गर्नुपर्नेमा उहाँहरूको मानवतालाई नै उपहास गर्ने गरी जुन सरकारले कामहरू गरिराखेको छ त्यसको बारेमा पनि अहिले सदनमा कुरा उठिराखेको छ। तपाईँले देख्नुभयो अस्ति भर्खरै ट्राफिक रुलको एउटा सानो ट्राफिक रुलको मिस्टेकले गर्दाखेरि एउटा युवाले आफ्नो भनौँ आफ्नो दुर्घटना भएको हामी देखिराखेका छौँ भन्दाखेरि यो के हो भने समाजलाई भयभीत गर्ने आतंकित गर्ने समाजमा रहेका उद्योगपतिदेखि लिएर एउटा सामान्य नागरिकले आफ्नो जनजीविकालाई स्वतन्त्रतापूर्वक सञ्चालन गर्नुपर्ने व्यवस्थापन गर्नुपर्ने सरकार त्यसमा लाग्नुको सट्टा चाहिँ के देखियो भने सबैलाई भयभीत पार्ने र कुनै पनि यस्ता गम्भीर भएका जनजीविकासँग जोडिएका मान्छेको परिवारसँग घरभित्रको चुलोसँग जोडिएको कुराहरू होइन किनभने हामी त एउटा के मध्यम परिवारबाट अधिक मात्रामा जनसङ्ख्या हेर्ने भने मध्यम परिवारको व्यक्ति बढी छौँ, गरिबी रेखा मुनि 20% हामी मध्यम परिवारका पनि परिवारका छौँ। त्यो विषयवस्तुहरूमा सरकार चाहिँ जो आर्थिक पक्षमा गम्भीर हुन छोडेर मलाई लाग्छ सरकार अर्कोतिर ध्यान दृष्टिहरू सत्तालाई कब्जा गर्ने राज्यलाई कब्जा गर्ने जुन नियतिको साथ अगाडि बढ्ने र एउटा समाजमा भयभीत गराउने जनतालाई जनतादेखि लिएर उद्योगपतिलाई भयभीत गराउने जुन किसिमको वातावरण सृजना भइराखेको छ यसले राम्रो सङ्केतहरू दिइराखेको छैन। त्यही भएर तपाईँले भने जस्तै प्रमुख प्रतिपक्षी दलको रूपमा हामी संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षी दल बलियो भएन भने संसदीय प्रणाली बलियो हुन सक्दैन, अधिकारलाई प्रयोग गर्न सकिएन भने फेरि लोकतन्त्रको अनुभूति गर्न सकिँदैन। यसकारण अहिले एकदम गम्भीरतापूर्वक प्रमुख प्रतिपक्षी दलको रूपमा हाम्रो संसदको नेताले पनि पटक पटक सदनमा ती कुरा उठाएर सरकारको गम्भीर ध्यान आकर्षण गराउनु भएको छ र मलाई चाहिँ अब सरकार यी विषयहरूमा एकदम जुन किसिमबाट गम्भीर हुनु पर्थ्यो, जुन किसिमबाट यत्रो ठुलो लहर जनलहर यो सरकारलाई यो पार्टीलाई निर्वाचनको माध्यमबाट जुन विश्वास आशा भरोसा गरेर मतहरू दिएको थियो त्यसको 3 महिनाभित्रै के हो भने एकदम नकारात्मक र निराशाजनक जुन सङ्केतहरू देखा परेको छ। मलाई चाहिँ अहिले पनि सरकारमा रहेको दल जनताप्रति गम्भीर हुनुपर्छ।
0: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। हुनुहुन्थ्यो नेपाली कंग्रेसका उपसभापति पुष्पा भुषाल। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। खेमबम बिदा चाहन्छु। नमस्कार।

0: किने पैसा दिनु त तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजार मालले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 9860248443
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
7: लस्तो है मेबे फेबेमा रङमा जे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 फोन सिङ्जिम सेगो है रोमा
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
6: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि
5: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ

0: सम्पर्क मोबाइल नम्बर 98 43 057 437।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पार।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810, 98 49 185 810।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लाग्छ, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।
1: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर, टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
2: सुन्नु न,
7: मैले गहना लिएर थिएँ।
8: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन? अनि कहाँबाट लिएर आने गहना?
7: नीलकण्ठ नगरपालिका तीन बिस बजार धादिङ बेसमा रहेको आरके सुनसादी पसलबाट।
8: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
1: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
7: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका तीन बीच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841639953।
1: बाजेदेखि नातिसम्म, विश्वासराम्रो मातिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
9: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
10: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ।
9: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
10: जनरल मेडिसिन सेवा,
9: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
10: बाल रोग सम्बन्धी सेवा,
9: स्त्री रोग सम्बन्धी सेवा,
10: मुटुको इको र भिडियो एक्सरे सेवा,
9: ल्याब टेस्ट,
10: भिटामिन डी,
9: भिटामिन बी 12,
10: आइरन प्रोफाइल
9: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
10: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
9: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
10: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
10: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: झोला बोकेर लुखुर लुखुर कसो जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउनु जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
4: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
4: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभए ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802 9851063802।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज

त्यो बाइक छ नि होइन, बाइकसँग भिडियो बनाउनुलाई बेसी

0: नौ बजेसम्म बन्ने भिडियो भने यस्तै हो, मोडल सोडल हाल्यो भए अलिक राम्रो हुन्थ्यो होइन, यस्तै चल्छ।
1: मोडल भइहाल्छ,
0: मोडल भइहाल्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: के त तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-5-11-87-882, गोल्ची बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323754।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: झोला बोकेर लुखुर लुखुर कसो जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिपा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: बाबा म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
9: 9861705544।
10: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
11: छैन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9908887778।
2: लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहारा दिम प्रे र खोरमा नग फारममा असिम टमाटार कि ट्रनेलमा सिङ्बै सुर सिङ्जेप्ल मुबा होले सेङबे सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सेङबे अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चप्पलकिन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले, कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा?
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदी बहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो खोल्सा नदी जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
6: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
7: होइन के भो, किन एक्लै गनगन गरिरहे
6: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
7: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
6: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
7: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
6: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 010-520-542।

0: केटाजौ आफै उताजौ आफै खैरानै भए भने हप्पेरि
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 9860-2458-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0057-437
3: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरौँ।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: बाबा म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
12: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
13: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
12: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एबाले चोकबाट 6 घर तल
13: काठमाडौँ जाने बाटोपट्टि
12: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
13: 9861975447।
14: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खान्चोक गोर्खा।
15: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: यताजाउ आफै उताजाउ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
4: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्ड

0: का कपड़ाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपड़ा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
3: बाबा बाबा म टाढो स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
7: 9861705454।
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 जना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98 41 71 25 42, 98 61 02 66 11 र 010 525 542।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
4: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
4: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
4: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील, यूपीवीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: बाबा बाबा, म चाँडै स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट
0: छगर तल
8: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861705544
9: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
10: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249334।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 जना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802 98510-63802।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
6: भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोप्राइटर गिरबहादुर श्रेष्ठको लागि 98340-0597 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-0557-437।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेची बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78-778।
7: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204707,
4: 9851878882, गोल्छी बजारको लागि 0104031316 र 9200 बजारको लागि 9851209590। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी 12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
5: पाइप कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्य मा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
5: 98167045 47।
12: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
13: कहाँ हुनु नि सर, हाम्रै दार्जिलिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
13: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
11: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
13: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार चोक धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 01052314 र 98607121।
14: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
15: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
16: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409934।
17: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, पेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिटी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454, 9861975547।
9: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिएर आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754।
10: ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
11: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
12: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
11: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
12: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
11: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
10: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
11: 98-511-87-882, गल्छी बजारको लागि 010-520-470।
7: 9 10 40 31 16 र 9 20 बजारको लागि 9851 20 49 90 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
13: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
14: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
15: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
14: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
15: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
7: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723
16: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है। ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने

0: अलिक बाथरूम फिटिङ का सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुन चाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
6: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
8: भिटामिन डी,
7: भिटामिन बी 12,
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
8: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
9: बाबा बाबा, म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
13: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल
13: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
13: 98-61-97-65-47।

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनिसक्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल
4: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीडीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर। घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
5: शरीर फुलेर ढ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन। यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249334।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी।

0: पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गीजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिंग करने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम चंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम चंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
1: बाबा बाबा म त आज स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
3: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
4: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
3: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
5: 98-61-97-65-47
6: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
7: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
7: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
0: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204 98511 87882, गोल्छी बजारको लागि 0104031 16 र 920 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
0: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
0: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
8: 9861705544।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

सुना है साथी दो धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु झन्छु क्यो रातले फकाउँछ

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाइत नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855040934।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 물이 에러다 라우.
1: 아하, 코티 람로 먹어 수트라. 까바도 라고.
0: 까바도 누니. 멀리 디디바니 순자리 거거나 우드고 바다 라고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
7: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
8: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
9: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त
6: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
6: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरो सुन्दिन म
7: लिप्नुहोस्। प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0947-437 र त्यहाँ त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीवीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 9860248443।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
6: भिटामिन डी,
2: भिटामिन B12,
6: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
7: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
8: होइन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नुपर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

ज्ञान बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

प्रबल भइरहने छन्। कहिलेसम्म? कहिलेसम्म मेरो शत्रुहरू ममाथि प्रबल भइरहने छन्? दाउद सोधिरहेका छन्, कहिलेसम्म यो निरन्तर जारी रहनेछ? यस समयमा दाउद अति नै धेरै थकित मानिस छन्। उनी परमेश्वरका प्रार्थनामा फर्कन्छन्। यो नै उसको जीवनको साधन शक्ति आश्रय शरण स्थान हो। अनि तीन पदमा भनिएको छ, हे परमप्रभु मेरा परमेश्वर, विचार गरेर मलाई जवाब दिनुहोस्, मेरो आँखालाई ज्योति दिनुहोस्, नत्र त म मृत्युको निन्द्रामा पर्नेछु। दाउद मृत्युको जोखिममा थिए जब उसले यो भजन लेखेथे। उनी सुत्न जान डराउँथे यो विचार गर्दै कि कतै उसको शत्रुले उसलाई कुनै पनि समय मार्नेछन्। तैपनि उसलाई अधिक भन्दा अधिक आरामको आवश्यक थियो। त्यसकारण उसले परमेश्वरलाई सुरक्षाको निम्ति प्रार्थना गरे। भन्छन्, नत्र त मेरो शत्रुले भन्नेछ, त्यसमाथि म प्रबल भएको छु, न ज्योति दिनुहोस्, नत्र त म मृत्युको निन्द्रामा पर्नेछु। दाउद मृत्युको जोखिममा थिए जब उसले यो भजन लेखेथे। उनी सुत्न जान

हृदय रमाउने छ। दाऊले सोचेन कि आफ्नो दुर्दशाबाट आफ्नै शक्ति सामर्थ्य र प्रयत्नद्वारा मुक्त हुन सक्थे। निश्चय नै उसले पूर्व सावधानीको त लिए, तर उसले जान्दथे कि केवल परमेश्वरले मात्र उसलाई छुटकारा दिन र बचाउन सक्नुहुन्थ्यो। केवल परमेश्वर मात्र उसको जीवनको समाधान हो, उनको जीवनको समस्याको समाधान हो। परमेश्वर मात्र उसको आशा हो, उसको चट्टान हो, उसको गण हो, उसको उद्धार हो। अनि आगे पद छ पदमा भनिएको छ, उहाँले मलाई प्रशस्तसँग दिनुभएको हुनाले परमप्रभुको म स्तुति गर्नेछु। मेरो मित्र, तपाईँ अहिले कहाँ नै किन नहुनुहोस्, वा तपाईँ कुनै किन नहुनुहोस्, वा तपाईँ जस्तो सुकै अवस्थामा नै किन नहुनुहोस्, तपाईँ अझै परमेश्वरको स्तुति प्रशंसा गर्न सक्नुहुन्छ। तपाईँ पाउल र बर्नबासको जीवनमा यो देख्न सक्नुहुन्छ, जब तिनीहरू रोमी जेलमा थिए तिनीहरू आधारातमा परमेश्वरको स्तुति प्रशंसा गरिरहेका थिए। हबकुकले भन्न सके, हबकुक 2:17-19 पदमा, चाहे निभाराको रूखमा फूल नफलोस्, दागको बोटमा फल नफलोस्, चाहे भद्राक्षको रूखमा फल नलागोस्, औ खेतले अन्न नउब्जाओस्, खोरमा भेडा बाख्राहरू नष्ट भए पनि, गोठमा गाई वस्तु रहेन भने पनि, म परमप्रभुमा रमहाट गर्नेछु। मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु। परमप्रभु मेरो परमेश्वर मेरो बल हुनुहुन्छ। यहाँ भन्छन्, उहाँले मलाई प्रशस्तसँग दिनुभएको हुनाले परमप्रभुको म स्तुति गर्नेछु। मित्र, यो भजनमा हामीले दाउदको कष्टदायक दुर्दशाको देखेका छौं, जुनले महाक्लेशमा परमेश्वरका मानिसको दुर्दशाको पनि तस्वीर दिन्छ। यसपछि भजन 14 अध्यायतिर पनि बढ़ौं। यो 14 अध्यायमा देख्नेछौ आखिर दिनमा भ्रष्टता, जो नास्तिकता, गन्दा, अपवित्रता र विद्रोह हो, त्यो हुनेछ। यो भजन अन्य भजनहरूसँग, विशेष गरेर भजन 12 अध्यायसँग जोड्दछ। त्यस 12 अध्याय भजनमा तपाईँले याद गर्नु भएको होला, हामीले आखिरी दिनहरूको भ्रष्टताको देखेका थियौं। यस्तो देखिन्थ्यो, ईश्वरीय मानिस समाप्त भए, अईश्वरीय दुष्टता नियन्त्रणमा थिए। भ्रष्टता, दुष्टता, अईश्वरीयता प्रशस्त भएको थियो, भरपूर भएथ्यो। तपाई सोच्नुहोला त वर्तमान दिनको यो त तस्वीर हो। निश्चय नै हाम्रो यो समकालीन वर्तमान सभ्यताको विशेषता हो, तर यो विशेष गरेर आखिरी दिनहरूको चाहिँ, आखिरी दिनहरूको युगको चाहिँ, आखिरी अवधिको बेलाको चाहिँ विशेषता हो। मित्र, म विश्व होनद्वारा यो भजनको सुन्दर प्रबन्धको यानि मिलाउने कामको दिन चाहन्छु, उल्लेख गर्न चाहन्छु। उसले यो भजनलाई 3 भागमा विभाजन गर्दछन्। पहिलो विश्वको भ्रष्टता, दोस्रो परमेश्वरको जनहरूको विरूद्ध शत्रुता, र उद्धारको निम्ति लालसा, चाहना र प्रार्थना। यो नै भजन 14 को तस्वीर हो। यो संक्षिप्त छ तर अति नै महत्वपूर्ण छ। त सबभन्दा पहिले हामी देख्नेछौ विश्वको भ्रष्टता। भजनसँग 14 अध्यायको 1 पदमा भनिएको छ, मूर्खले आफ्नो मनमा भनेको छ, ईश्वर छैन, तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरूले घिनलाग्दा कामहरू गरेका छन्, असल गर्ने कोही छैन। यो पदमा उल्लेखित मूर्खको हिब्रू शब्द हो नाबाल। नाबाल, यसले तपाईँको कानमा घण्टी बजाइरहेको होला, किनभने त्यहाँ नाबाल नभएका एक व्यक्ति थिए जसले अति नै सुन्दरी अभिगेल भन्ने स्त्रीसँग विवाह गरेका थिए। उसको कथा हामी 1 सामुएल 25 अध्यायमा भनिएको पाउँछौ। उसको नाउँले निश्चय नै उसलाई बिल्कुल ठिक रूपमा चरित्र चित्रण गर्दथ्यो। उसले मूर्खता देखाएथे। अनि नाबाल शब्दलाई अनुवाद गर्दा यसको अर्थ हुन्छ साधारण, सिल्ली, चोट्टा, मूर्ख र पागल मानिस। मसँग एकजना अति नै बुद्धिमान मित्र छ, जो नास्तिकहरूसँग व्यवहार गर्ने काममा अति नै सफल व्यक्ति हुन्। उनी एक दिन मानिसका एक समूहका बीचमा थिए र एकजना नास्तिकले एकासी उसलाई सोधे कि म विश्वास गर्दिन कि परमेश्वर छ, मानिससँग आत्मा छैन, जब ऊ मर्छ ऊ कुकुर जस्तै मर्छ। यो मानिस यसरी निरन्तर पागली जस्तै बकबक गर्दै फलाके।

0: मेरो मित्रले त्यो समूहका मानिसहरू तितरबितर नभइन्जेलसम्म चुप बसिरहे, पर्खिरहे। त्यसपछि त्यस नास्तिक व्यक्ति कहाँ गए। मेरो साथीले भने, म बुझ्दछु, सम्झन्दछु, र तिमीले पनि भन्यौ कि तिमी नास्तिक हौ। यो कुरा सुनेर त्यस मानिसले तुरन्तै आफ्नो अर्को तर्क लिएर आफ्नो भनाइलाई जारी राखे कि त्यहाँ परमेश्वर छँदै छैन, परमेश्वरमा विश्वास गर्ने काम मूर्खता हो, पागलपन हो। मेरो मित्रले भने, म तिमीलाई एउटा प्रश्न सोध्न चाहन्छु। बाइबलले भन्दछ कि मूर्खले पो आफ्नो मनमा भनेको छ ईश्वर छैन। मूर्ख शब्दको अर्थ हो पागल। जब तिमीले त्यस मानिसहरूको समूहमा परमेश्वरको बारेमा बोल्दा त्यहाँ जुन कुरा बोल्यौ त्यसमा इमानदारी थिएनौ, इमानदारीपूर्वक बोलिरहेका थिएनौ। तिमी खालि त्यस भीड समूहको फाइदाको निम्ति बोलिरहेका थियौ या तिमी मूर्ख वा पागल मानिस छौ? म जान्न चाहन्छु तिमी कुन चाहिँ एउटा हो। त्यो मानिस फनक्क फर्केर त्यहाँबाट आफ्नो बाटो लागे। आज यो ब्रह्माण्ड विश्वको बारेमा थाहा पाएर केवल पागल मानिसले मात्र भन्छ कि परमेश्वर छैन। जब हामी यो संसारलाई हेर्दछौं र यहाँको यावत थोकलाई हेर्दछौं त यसले आपसी आप यो विश्वको सृष्टिकर्ता छ भन्ने कुराको बताउँछ, प्रकट गर्दछ। कुनै चीज आपसी आप अस्तित्वमा आउँदैन। यदि कुनै व्यक्ति इमानदारी व्यक्ति छ भने उसले कहिले पनि परमेश्वरको अस्तित्वको इन्कार गर्दैन। यदि संसारमा कुनै चीज छ भने त्यसको बनाउने कोही एकजना छ। अमित्र, मूर्खले आफ्नो मनमा भनेको छ परमेश्वर छैन, र अहिले मूर्ख दृश्यमा प्रकट हुन आरम्भ गर्दछ। हामीले पहिले नै त्यसको भजन 10:4 झलकको देखिसकेका छौं। जब हामीले पढ्यौं, परमेश्वर हुँदै हुनुहुन्न भन्ने त्यसको विचार छ। उसले मानव भ्रष्टताको अति नै गहिराईको प्रदर्शन गर्दछ। त्यहाँ धेरै पीएचडी प्रोफेसरहरू छन् जो आज युनिभर्सिटीहरूमा पढाउँछन्, अनि तिनीहरूमध्ये धेरैजना नास्तिकहरू छन्। म यो अति नै होसियारपूर्वक भन्न चाहन्छु कि मानव भ्रष्टतामा सबभन्दा निचमा मानिस डुब्न सक्ने कुरा नै नास्तिक बन्नु हो। त्यही नै परमेश्वरको वचनले भन्छ। परमेश्वर छैन भनी यदि तपाईँ विश्वास गर्नुहुन्छ भने तपाईँ एक किसिमको पागल मानिस, भ्रान्तिभङ्ग व्यक्ति हुनुहुन्छ। तपाईसँग खास वास्तविक ज्ञान, बोध, चेतना छैन। धेरै शिक्षा, डिग्री प्राप्त गर्ने काम काफी पर्याप्त छैन। म एकजना पीएचडी व्यक्तिसँग सिकाउने गर्थे। उससँग वर्षा हुँदा कसरी जोगिनु पर्दछ भन्ने कुरामा पर्याप्त बोध थिएन। एक दिन म उससँग टेनिस खेलिरहेको थिएँ। वर्षा शुरू भयो। उसले म कहाँ हेरेर भने, अब हामी के गरौं? उसले वास्तवमा अतालिएर यताउता हेर्दै मलाई जानकारीको निम्ति सोधिरहेका थिए। अब जब वर्षा खनिन थाल्छ तब एक चेतनाशील ज्ञानी मानिसले के गर्दछ? मैले उसलाई भने, मलाई लाग्छ हामी वर्षाबाट बाहिर भाग्नुपर्छ र कहीँ कतै ओत लाग्नुपर्छ। अरू त के, मलाई यो कुरा थाहा थियो तर उसले यो कुरा जानेको देखिनथ्यो। देख्नुभयो, विद्या शिक्षा सम्बन्धी डिग्रीले मानिसको बुद्धिको ज्ञानको प्रमाण गर्दैन। तिनीहरू भ्रष्ट भएका छन्। तिनीहरूले अशुद्ध कामहरू, घिन लाग्दा कामहरू गरेका छन्। असल गर्ने कोही छैन भनेर यहाँ भजनकार भन्दछन्। म विश्वास गर्दछु तपाईँ यो कुरा पत्ता लगाउनुहुनेछ कि प्राय गरी नास्तिकहरू अति नै ठूलो ठूलो भयानक पापीहरू हुन्छन्। घिनलाग्दो काम, अनैतिकता सामान्य गरी तिनीहरूको एक विशेषता हो। अनि आगे 2 भनिएको छ, बुद्धिमानी साथ काम गर्ने कोही छ कि, परमेश्वरलाई खोज्ने कोही छ कि भनेर हेर्नलाई परमप्रभुले स्वर्गीयबाट मानिसका सन्तानलाई हेर्नुभयो। तर उहाँले के पाउनुभयो? 3 भनिएको छ, तिनीहरू सबै एकातिर लागेका छन्, तिनीहरू जम्मै एकैचोटि फोहोरी भएका छन्, असल गर्ने कोही पनि छैन, एउटै पनि छैन। पाउले यो पद रोमी तीन अध्यायको बाह्र पदमा उद्धृत गर्छन्। भन्छन्, ती सबका सब एकातिर लागेका छन्, ती बिल्कुल रद्दी भइहाले, असल गर्ने कोही छैन, अह एउटै पनि छैन। पावल केवल नास्तिकहरूको बारेमा मात्र यहाँ कुरा गरिरहेका छैनन्, उनी हरेकको बारेमा, प्रत्येक मानव जातिको बारेमा बोलिरहेका छन्। यो तपाईं र मेरो तस्विर हो, म नास्तिक होइन र म कल्पना गर्दिन कि तपाईं पनि नास्तिक हुनुहुन्छ भनेर, तर हामी सबै पापीहरू हौं, हामी असल गर्दैनौ, मानिसको स्थिति भ्रष्ट हो र पहिला तीन पदहरूले हामीलाई त्यस गहिराईको बताउँछ जुनतिर मानिस जान सक्छ। त्यसपछि हामी देख्छौं परमेश्वरको मानिसको विरूद्ध शत्रुता, परमेश्वरको मानिसको विरूद्ध शत्रुता। तिनीहरू परमेश्वरको विरूद्धमा मात्र छैनन्, तर तिनीहरू परमेश्वरका मानिसहरूको विरूद्धमा पनि छन्। चार पदमा भनिएको छ, के अधर्म काम गर्नेहरू सबैको ज्ञान छैन, जसले मेरा मानिसहरूलाई रोटी झै खाइहाल्दछन् र परमप्रभुमा पुकार गर्दैनन्। अनि यो प्रभुले पनि भन्नुभएको छ कि सबै विश्वासीहरूले सतावटको भोग्नेछ, कारण तिनीहरू उहाँका सन्तान हुन्, संसारले तिनीहरूलाई घृणा गर्दछन्। त्यसपछि हामी अन्तिममा देख्नेछौ उद्धारको निम्ति प्रार्थना, चाहना र लालसा। अहिले यहाँ विजयको नोट छ, सुन्नुहोस् पद सातमा भनिएको छ, आहा इसरायलको उद्धार सियोनबाट आएको भए त हुने थियो। जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ तब याकूब रमाउनेछ र इसरायल खुशी हुनेछ। यस पदले त्यस महिमित दिनको प्रत्याशातिर हेर्दछ जब सियोनबाट इसरायलको निम्ति उद्धार आउँदछ। त्यस दिनमा याकूब रमाउनेछ र इसरायल खुशी हुनेछ। तपाईँ यस पदको अभिजय गर्न सक्नुहुन्न। कुनै व्यक्ति जसले भन्छ कि परमेश्वरसँग इसरायलको निम्ति कुनै भावी उद्देश्य छैन, त्यसले यो कुराको स्वीकार गरिरहेको हुन्छ कि उसले भजनहरूको पुस्तकको बारेमा त्यति धेरै जान्दैन। उसले परमेश्वरको वचनमा अरू अनुच्छेदमा अति नै स्पष्ट रूपमा भनिएको कुरालाई कथनबाट बाँच्न कोशिश गर्न सक्ला, तर कसरी उसले भजनकारका हृदयको चित्कार र आनन्दको इन्कार गर्न सक्छ जब परमेश्वरले भावी भविष्यमा आफ्नो राज्यको इसरायलसँग केन्द्रमा स्थापित गर्नुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: आजको दिन पनि सधैँ झै एकदमै धेरै आशिषमय रह्यो र म आशा गर्दछु हाम्रो सम्पूर्ण श्रोताहरू यी अध्ययनहरूबाट आशिषित हुँदै हुनुहुन्छ भनेर। दाइ, हामीले हाम्रो जीवनमा आउने निराशाको बीचमा पनि विश्वास कायम राख्नुपर्छ भन्ने शिक्षा चाहिँ आजको भजन खण्डले चाहिँ हामीलाई दिएको छ।
2: हो त भाइ, दाउदले विश्वास योग्य मानिसहरू कम हुँदै गएको र झूट तथा छलकपट बढ्दै गएको अवस्थाबारे परमेश्वरलाई पुकार गर्दछन्, तर त्यसैबीच उनले परमेश्वरका वचनहरू शुद्ध, सत्य र भरोसा योग्य छन् भन्ने घोषणा गर्दछन्। यो एक निराशाको समयमा पनि परमेश्वरमा भरोसा राख्नु कति महत्वपूर्ण छ भन्ने कुरा हामीलाई यो भजनको खण्डले देखाएको छ।
1: हजुर, साँच्चै नै दाई। अनि यो पनि सिकाएको छ कि विश्वास भनेको सबै कुरा राम्रो हुँदा मात्र होइन, कठिन परिस्थिति अथवा समयमा पनि परमेश्वरमाथि भरोसा गर्नु हो भन्ने कुरा चाहिँ आजको अध्ययनले सिकाएको छ।
2: हो त भाइ, दाउद कठिन परिस्थितिमा छन् र परमेश्वरलाई सोध्छन्, हे परमप्रभु कहिलेसम्म? तर भजनको अन्त्यमा उनले आफ्नो विश्वास गुमाउँदैनन्, बरु परमेश्वरको प्रेम र उद्धारमा आनन्दित हुने निर्णय गर्दछन्। यो कस्तो महान विश्वास छ।
1: हजुर, साँच्चै नै दाई। त्यसैले आदरणीय श्रोताहरू, यी सम्पूर्ण भजन खण्डहरूले चाहिँ हामीलाई बताउँदैछ कि हामी परमेश्वरमा कतिको विश्वास योग्य र विश्वासमा दरिलो छौं भन्ने कुरा, यी प्रश्नहरू चाहिँ हामीलाई आज यी भजन खण्डहरूले चाहिँ सोधेको छ। र म विश्वास गर्दछु हामी हरेकको हृदयमा चाहिँ परमेश्वरले आजको खण्डबाट केही न केही बोल्नु भएको छ। र यी सम्पूर्ण कुराहरूको निम्ति हामीसँग सम्पर्क गर्नुहोस्, तपाईँका आशिषहरू हामीलाई बाँड्नुहोस्, किनकि तपाईँका आशिष र तपाईँका गवाईहरू हामी सुन्नको निम्ति एकदमै धेरै तत्पर र आतुर छौं।
2: हजुर, र आदरणीय श्रोताहरू, परमेश्वरमा भरोसा गर्दा पाइने आनन्द हामी अरू कोहीबाट पाउन सक्दैनौ। उहाँ नै हाम्रो साँचो आनन्द हुनुहुन्छ। त्यसैले समय छँदा नै यीशुको कृपा र उदारतालाई ग्रहण गर्नुहोस् र अन्तमा परमेश्वरले हामी हरेकलाई निराशामा शान्ति दिनुभएको होस्।
1: आजको दिनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौ र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौ र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने वाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97।

तपाईहरुमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207797042097।

Bike's on it, no? Bike's on it, video on it,

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: शरीर फुलेर भ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरौँ।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9855249034।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन B12,
0: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
6: घर त बल्ल बल्ल बनाइ भ्याए,
2: अब ग्रिल यूपी भिस्ती अल्मुनियम को झाल ढोका फिटिंग गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागी हाल्ने स्वास्थ्य मस्तमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अंकल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
2: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0987-833 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-433
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
0: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू:
1: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
0: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
0: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न तीन निकायका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निर्वाचन आयोगको 19औं वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8औं वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय महिला आयोगको 18औं वार्षिक प्रतिवेदन 2081-82 सदन समक्ष पेश गर्नुभयो। यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक 2083-माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री सुधन गुरूङले आत्मदाहपछि मृत्यु भएका मुगुका गणेश नेपालीको उपचार र जीवन रक्षाका लागि सरकारको तर्फबाट सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताउनुभयो। गृहमन्त्री गुरूङले उपचारका लागि भारत पठाउन धेरै मेहनत गरेको तर चिकित्सकहरूले यात्राको क्रममा स्वास्थ्य अवस्था थप जटिल हुने बताएपछि रोकिएको बताउनुभयो। तीन तहका सरकारमध्ये दुई तहको सरकार प्रतिपक्षी दलहरूकै नेतृत्वमा रहेको उल्लेख गर्दै गृहमन्त्री गुरूङले नागरिकको मृत्युमा राजनीति नगर्न विपक्षी दलहरूसँग आग्रह गर्नुभयो।
3: हामीले हिजो अथक प्रयास गरेको, प्लेन थ्री एयरलाइन्स रेडी गरेको, पर्मिसनहरू लिनुपर्छ लिएकै हो, तर डाक्टर्सहरूले स्टेबल राख्नु पर्यो, पेसेन्टलाई स्टेबल्ली ट्रान्सफर गर्नु पर्यो। हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरह्यो नि त। डाक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। त्यहाँ डाक्टर्स एक्सपर्ट्सहरू, नेपालको विज्ञ डाक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर, कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भने त। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह त, स्थानीय तहको सरकार कसको छ अहिले नेपाल, अहिले अहिले काठमाडौँमा? तपाईँहरू आफै भन्नुहोस्, स्थानीय सरकार कसको विल लक लागेको, कसले? हामीले भनिराख्नु पर्ने, अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने। हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ, जोसुकैले गरेको होस्, त्यसमा दोष लाउनु हामीलाई छैन। आफूले गर्नुपर्ने कर्तव्य, राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त, आफ्नो नागरिकलाई जसरी भए पनि बचाउनु पर्ने।
2: गृहमन्त्री गुरूङले गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको र 3 जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको सदनलाई जानकारी गराउनुभयो। गृहमन्त्री गुरूङले पुरानो कानूनी व्यवस्थाका कारण जेएनजी आन्दोलनले उठाएका माग र जनताका कतिपय अपेक्षाहरू पूरा हुन नसकेको भए पनि सरकार र आफ्नो नियतमाथि शंका नगर्न आग्रह गर्नुभयो। गृहमन्त्री गुरूङ समय लिएर संसदको रोस्ट्रममा पुगेपछि शुरूमा केही बेर भावुक भई नबोलिकन रोस्ट्रमबाट फर्कनु भएको थियो। यसअघि बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खड्ग बहादुर शाहीले राज्यको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्दै जरिवाना बढ़ाउँदैमा कानून कार्यान्वयन हुन्छ भन्ने भ्रमबाट मुक्त हुन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरू वर्षमान पुन, यशोदा कुमारी बराल, शाहजन खातुन, आशिका तामाङ, ऐनबहादुर महर, गीता गुरूङ लगायतले सरकारको गलत नीतिका कारण सुकुम्बासीहरू सड़कमा अलपत्र हुनु परेको र गणेश नेपालीले आत्मदाह गर्ने अवस्था आएको स्मरण गराउँदै जनताले देशभित्रै गरी खान सक्ने वातावरण बनाउन सरकारको ध्यान आकर्षण छलफल गराउनुभयो। यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन, पटक पटक विद्युत अवरूद्ध हुने समस्या समाधान गर्न, लागू औषध नियन्त्रणमा ध्यान दिन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै आजको बैठकको शुरूमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै उठेर विरोध जनाउनुभयो। सभामुख डोल प्रसाद अरियालले समय दिएपछि नेपाली कांग्रेसका सांसद बासना थापाले सीमाका विषयमा प्रधानमन्त्रीको भनाई सच्याउन माग गर्नुभयो। सांसद थापाले राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुखदर्शक बनेको र एम्बुलेन्ससम्म पठाउन नसकी प्रहरी प्रशासन लगाएर अस्पताल पुर्याइएको भन्दै त्यो उद्धार थियो कि गिरफ्तारी भनी प्रश्न गर्नुभयो। यस्तै नेकपा एमालेका सांसद भूमिका लिम्बु सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र भारतीय सुरक्षा बल नेपालको सुस्ता क्षेत्रमा प्रवेश गरेको तथा दार्चुलामा भारतीय सैनिक विमानले अनुमति बिना नेपाली आकाश प्रयोग गरेको विषयमा भारतलाई कूटनीतिक नोट पठाए नपठाएको बारे सदनलाई जानकारी गराउन माग गर्नुभयो। यस्तै विपक्षी दलका सांसदहरू पार्वती बिक, राधिका रम्तेल, ज्ञान बहादुर शाही लगायतले संसदमा उठेका प्रश्नहरू सुनेर जवाफ दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 30 गते मंगलबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु नीतिमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, उत्पीड़ित, अपाङ्गता भएका व्यक्ति र युवाहरूको समान सहभागिता र न्यायपूर्ण अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्राकृतिक स्रोत व्यवस्थापन र निर्णय प्रक्रियामा महिला एवं विपन्न वर्गको अर्थपूर्ण सहभागिता नीतिमा समावेश गरिने जानकारी दिँदै मन्त्री चौधरीले राष्ट्रिय अनुकूलन योजनामा पनि लैंगिक सहभागिता र समावेशिता सहितका कार्यक्रमहरू तयार गरिएको जानकारी दिनुभयो। त्यसैगरी महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सरकारले मर्यादित महिनावारी प्रबन्ध सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो। सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै मन्त्री बादीले महिला तथा किशोरीमाथि महिनावारी भएका बेला गरिने छुवाछूतको अन्त्य गर्न सरकारले समयानुकूल कानूनी प्रबन्ध समेत गर्न लागेको जानकारी दिनुभयो। त्यसैगरी राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक आयोगहरू कार्यपालिकाबाट भिन्न हुने भएकाले त्यसको जवाफदेहिता संसद र संसदीय समितिप्रति हुनुपर्ने विचार व्यक्त गर्नुभयो। मन्त्री गौतमले सरकार संवैधानिक आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न तत्पर रहेको स्पष्ट गर्नुभयो। यसअघि बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले हिजो त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कड़ा कार्यवाही गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले काठमाडौँ महानगर प्रहरीले पठाओ राइडर गणेश नेपालीको मोटरसाइकलको व्हील लक गरेका कारण घटेको घटनाको यथार्थ सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यौरा सभालाई जानकारी गराउनुभयो। यसैगरी प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 31 गते बुधबार अपरान्ह 1:15 बस्नेछ। नेकपा एमाले जलनबाट घाइते भई निधन भएका मुगुका युवा गणेश नेपालीको घटना विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ। एमालेका महासचिव शंकर पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफै निमुखा नागरिकको गाँस र बाँस खोज्न उद्यत रहेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण रोजगारी सृजना औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री शाहले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित सरकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ़ने आश्वासन दिनुभयो। यस्तै छलफलका क्रममा ऊर्जा क्षेत्र जलविद्युत विकास ऊर्जामा निजी क्षेत्रको लगानी र वातावरण उद्योग व्यवसाय प्रवर्धन र यस मार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले ए लेभल सीबीएसई आईबी डीपी लगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमति बिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। गत बुधबारको मन्त्री परिषद बैठकले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयले कानूनी व्यवस्था कार्यान्वयनमा कड़ाई गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानूनी व्यवस्थाबारे पुनः जानकारी गराएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री थानी अहमद अल जेउदी नेतृत्वको प्रतिनिधि मण्डलले भेट गरेको छ। राष्ट्रपति भवनमा आज भएको भेटमा नेपाल र संयुक्त अरब इमिरेट्स बीचको सम्बन्ध आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। संघीय संसदका उपसभामुख र उपाध्यक्ष तथा सातै प्रदेश सभाका उपसभामुखको दुई दिने राष्ट्रिय सम्मेलनले संघीय लोकतान्त्रिक शासन प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित वीरतामोड घोषणा पत्र 2083 जारी गरेको छ। घोषणा पत्रले संघीय संसद र प्रदेश सभाका उपसभामुख र उपाध्यक्षको भूमिकालाई थप प्रभावकारी बनाउने संसदका वार्षिक कार्यतालिका निर्माण तथा कार्यान्वयनलाई व्यवस्थित गर्ने र संसदीय समितिका प्रतिवेदन तथा निर्देशनको प्रभावकारी कार्यान्वयन उपसभामुख र उपाध्यक्ष तथा सातै प्रदेश सभाका उपसभामुखको दुई दिने राष्ट्रिय सम्मेलनले संघीय लोकतान्त्रिक शासन प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित वीरतामोड

0: आगामी पुष मशान्तभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ। समयमै लेखा परीक्षण सम्पन्न नहुँदा सरकारी निकायको वित्तीय अनुशासन सेवा प्रवाह र बजेट कार्यान्वयनमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै उहाँले सार्वजनिक संचार संस्थाहरूलाई उत्तरदायी र व्यवस्थित बनाउन लेखा परीक्षणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। सार्वजनिक संचार माध्यमहरूको लेखा परीक्षण अवस्थाबारे आज मन्त्रालयमा भएको छलफलका क्रममा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2083ले देखाएका कमजोरीलाई तत्काल सुधार गर्नुपर्नेमा जोड़ दिनुभयो। सार्वजनिक लेखा समितिको बैठकले बेरुजु अध्ययन गर्न गठन गरिएको पाँचवटा उपसमितिको नेतृत्व चयन गरेको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीनवटा उपसमिति र एमाले तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बाँकी दुई उपसमितिको नेतृत्व दिने सहमति भएको छ। बैठकमा सांसदहरूले बेरुजु सबै पक्षको साझा र सरोकारको विषय भएकाले गठन गरिने उपसमितिमा कम्तीमा 33% महिला प्रतिनिधित्व र समावेशिता सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। बैतडीको सिगास गाउँपालिका 2 स्थित गाजरी स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सुचारू भएपछि त्यस भेगका गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षण सहज बनेको छ। गाजरी स्वास्थ्य चौकीमा 2077 भदौबाट ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आए पनि बीचमा तालिम प्राप्त कर्मचारीको अभावमा सेवा अवरूद्ध भएको थियो। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
1: गाजरी स्वास्थ्य चौकीमा केही समयदेखि अवरूद्ध भएको अल्ट्रासाउण्ड सेवा फेरि सुचारू भएको छ। अल्ट्रासाउण्ड सेवा सुचारू गर्नका लागि स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी रञ्जना राईले आवश्यक तालिम लिएपछि सेवा शुरू गरिएको हो। सिनियर अनमी रञ्जना राई
2: यो पालिका भरि दुईटा छ क्यार, अनि एउटा त अहिले मैले उता सालकडा त्यो संस्थाबाट लिएर गएको थिएँ, अहिले त्यो यसैमा छ यो मेसिन चाहिँ। अब यहाँ भइन्जेल चाहिँ म आउनु भएको गर्भवतीहरूलाई चाहिँ सेवा चाहिँ दिइराखेको छु। त्यसमा मेसिन नहुँदाखेरि चाहिँ अब त्यही अनुसार फरक फरक समयमा बोलाएर पनि दिइन्छ।
1: गाजरी स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुचारू भएपछि सिगास गाउँपालिकाका मात्रै नभएर सीमावर्ती अन्य स्थानीय तहका गर्भवती आमाहरू समेत लाभान्वित हुने बताउनुहुन्छ स्वास्थ्य चौकी प्रमुख जनक सिंह धामी।
3: जस्तो एउटा बैतडीकै दुर्गम क्षेत्रमा चाहिँ ग्रामीण अल्ट्रासाउण्ड राखेर सेवा दिने भनेर हामीले कार्यक्रम शुरू गरेको हो सर। के फाइदा गर्छ भन्दा अल्ट्रासाउण्डका लागि डडेलधुरा धनगढी अनि काठमाडौँ जानुपर्ने बाध्यता त डडेलधुरा पनि कहिले यो गाइनोलोजिस्ट डक्टरहरू भेटिन्न अनि त्यस्तो तालिम प्राप्त कार्यकर्मीहरू भेटिन्न, त्यो भएको हुनाले आफ्नै रिमोट एरियामा चाहिँ गर्भवतीमा हुने जटिलताहरू पत्ता लगाउनका लागि
1: गाजरी आसपासमा रहेका सुर्नय गाउँपालिकाका केही क्षेत्र र पाटन नगरपालिकाका केही क्षेत्रका आमाहरूले पनि यो स्वास्थ्य संस्थाबाट सेवा लिने गर्दछन्। यो सेवा सुचारू भएसँगै गर्भवती आमाहरूले चेक जाँचका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने बताउनुहुन्छ जनस्वास्थ्य निरीक्षक घनश्याम बोहरा। अल्ट्रासाउण्डबाट गर्भावस्थाका जटिलताहरू समयमै पत्ता लाग्ने भएकाले मातृ मृत्यु र शिशु मृत्यु रोक्नका लागि यो सेवा निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयको आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेलले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिक सहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढंगले काम गर्न निर्देशन दिनुभएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयमा आज नेपाल कृषि अनुसन्धान परिषद, नार्क, दुग्ध विकास संस्थान, जड़ीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभाग लगायत मन्त्रालय अन्तर्गतका विभिन्न विभाग तथा निकायका प्रमुखसँग भएको छलफलमा उहाँले वर्तमान सरकारप्रति विशेष गरी युवा पुस्ताको भरोसा रहेकाले त्यस अनुरूप परिणाम देखिने गरी काम गर्नुपर्ने बताउनुभयो। सर्वोच्च अदालतमा आगामी साउन 1 गतेदेखि 11 गतेसम्म नियमित सुनवाई नहुने भएको छ। प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोकिने अभ्यास हुँदै आएकाले नियमित सुनवाई साउन 11 गतिबाट मात्र हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी

0: जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। तपाईंकै अन्तर्राष्ट्रिय समाचार। स्पेनको दक्षिणी अण्डालुसियाको अल्मेरिया प्रान्तको लस ग्यालार्डोस क्षेत्रमा आगलागी हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। अण्डालुसियाको आपतकालीन सेवाले उच्च तापक्रम, कम आर्द्रता र तीव्र हावाले गर्दा जंगली आगो बेदार नगरपालिकामा द्रुत गतिमा फैलदा मानवीय क्षति भएको जनाएको छ। भारतको दक्षिणी राज्य केरलामा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। केरलाको राजधानी शहर तिरुअनन्तपुरमबाट करिब 488 किलोमिटर उत्तरमा वायनाड जिल्लाको कल्लाडीमा रहेको मीनाक्षी पुल नजिकै मंगलबार भारी वर्षाको कारण पहिरो गएको थियो। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: मुगुको कर्मारोङ र छायानाथ रारा नगरपालिकामा बन्न लागेको 306 मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम शुरू भएको छ। अर्ध जलाशय प्रकृतिको आयोजनाको उत्पादन अनुमति पत्रको प्रक्रिया अगाडि बढ़ेको कम्पनीका प्रमुख कार्यकारी अधिकारी प्रवीण अर्यालले बताउनुभयो। आयोजनाको प्रारम्भिक काम सम्पन्न भएको र डिजाइन तथा हेडवर्क्स अध्ययन भइरहेको कम्पनीले जनाएको छ। आयोजनाबाट उत्पादित विद्युत 55 किलोमिटर लामो 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत फुकोट हब सब स्टेशनमा जोडिनेछ। आयोजनाको अनुमानित लागत करिब 55 अर्ब 33 करोड़ रूपियाँ रहेको र सन् 2033 सम्ममा व्यावसायिक विद्युत उत्पादन शुरू गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत अर्यालले बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सड़क यातायात क्षेत्रका समस्या समाधान गर्न प्रचलित कानूनमा संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ। नारायणी यातायात व्यवसायी संघको 37 वार्षिक सभामा मुख्यमन्त्री बानियाले सवारी चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन यातायात व्यवसायीको इमानदार प्रयास आवश्यक रहेको पनि बताउनुभयो। कार्यक्रममा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले सड़क यातायात क्षेत्रमा हुने आकस्मिक समस्याको समाधानका लागि सबै व्यवसायी र सवारी लगानीकर्ताको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। चालू आर्थिक वर्षमा 40,000 भन्दा बढी विदेशी पर्यटकले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 1,500 बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। विदेशी पर्यटकको संख्या बढ़िरहेको पदमार्गमा वर्षायाम शुरू भएपछि भने पर्यटकको आवागमन घटेको छ। पर्यटकीय याममा दैनिक 500 देखि 600 जनासम्म विदेशी पर्यटक पुग्ने गरेको पदमार्गमा यति बेला दैनिक 10-15 जना मात्रै आउने गरेको एक्यापको पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरूङले बताउनुभयो। यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पनि पर्यटकको संख्या बढ़ेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेलकुद समाचार।
3: स्पेन र बेल्जियम फिफा विश्वकपको सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने उद्देश्यका साथ अमेरिकाको लस एन्जेलसमा आम्ने सामने हुँदैछन्। अपराजित रहँदै क्वार्टर फाइनल पुगेका यी दुई टोली बीचको खेल राति 1:15 बजेबाट शुरू हुनेछ। राउण्ड अफ 32 मा अस्ट्रियालाई 3-0 सहज जित निकालेको स्पेनले राउण्ड अफ 16 मा पोर्चुगलमाथि 1-0 कठिन जित दर्ता गरेको थियो। त्यसपछि अन्तिम 32 को खेलमा सेनेगल विरूद्ध उत्कृष्ट पुनर्गामन गर्दै अतिरिक्त समयमा 3-2 को जित दर्ता गर्यो। त्यस लगत्तै मंगलबार भएको अन्तिम 16 को खेलमा बेल्जियमले सह आयोजक अमेरिकालाई 4-1 को फराकिलो अन्तरले पाखा लगाए। बेल्जियमले पछिल्ला 3 खेलमा 12 गोल गरिसकेको छ। बेल्जियमको अग्रपन्थी फर्ममा देखिए पनि स्पेनको डिफेन्सलाई तोड्न सहज हुने छैन। विश्वकपका 5 खेलमा स्पेनले कुनै पनि गोल बेहोरेको छैन। बेल्जियमले भने 5 गोल खाइसकेको छ। 2010 को विश्वकप विजेता स्पेनका लागि बेल्जियम विरूद्धको यो खेल आफ्नो नयाँ पुस्ता इतिहास दोहोर्याउने पूर्ण रूपमा तयार छ भनी प्रमाणित गर्ने अवसर पनि हो। सन् 2010 को विजेता स्पेन सन् 2014 मा टोली समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 मा अन्तिम 16 बाटै घर फर्किएको थियो। सन् 2014 को विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको बेल्जियम सन् 2018 को विश्वकपमा तेस्रो बनेको थियो। सन् 2022 को विश्वकपमा भने बेल्जियम समूह चरणबाट बाहिरिएको थियो। विश्वकपमा यी दुई टोली बीचको यो तेस्रो भेट हो। सन् 1986 को क्वार्टर फाइनलमा निर्धारित समय 1-1 को बराबरीपछि बेल्जियम पेनाल्टीमा जित निकाल्दै अगाडि बढ़ेको थियो। त्यसको 4 वर्षपछि समूह चरणमा स्पेन 2-1 ले विजयी भएको थियो।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो। अझै अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 1.9 मिलीमिटर। काठमाडौँको अधिकतम 28.3 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 2.5 मिलीमिटर। पोखराको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 1.2 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 1.5 मिलीमिटर। र दिपायलको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 25.6 डिग्री सेल्सियस, वर्षा 2.5 मिलीमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न पाँच सदस्यीय समिति गठन। सरकार र आफ्नो नियतमाथि शंका नगर्न गृहमन्त्री सुधन गुरूङको सांसदहरूलाई आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कार्यवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। स्पेनमा आगलागीमा परिकम्तीमा 12 जनाको मृत्यु। र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम प्रतिस्पर्धा गर्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: संसदमा उठ्ने जनसरोकारका मुद्दामा सरकारको नयाँ अग्रसरता, अब प्रगति विवरण सांसदलाई फोनबाटै जानकारी गराइने, प्रधानमन्त्री कार्यालयले

0: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
1: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजै बाटो जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिभ, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। लस्त है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सेन्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चौधरी। सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सेन्जिम सेगो है रोमा।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आत्मदाह प्रयास गरेका नेपालीको उपचारकै क्रममा मृत्यु, सर्लाहीमा थप एक युवकद्वारा आत्मदाह प्रयास। आत्मदाहको विषयमा सदनदेखि सड़कसम्म सरकारको विरोध, निष्पक्ष छानबिनका लागि छानबिन समिति गठन।
1: ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ।
0: दक्षिण पूर्वी एसियाका स्क्याम सेन्टरबाट 836 नेपालीको उद्धार। कम्बोडियाबाट सबैभन्दा धेरै फर्काइए। असार 29 राहदानीका लागि जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने।
2: राहदानीको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ।
0: दाङमा सिकल सेलका बिरामी बढ्दै 650 जनामा पुष्टि। नयाँ नियमावली लागू भएसँगै अब विद्यालय खोल्ने अनुमति दिने अधिकार स्थानीय तहलाई। जनता आवास कार्यक्रम मार्फत करिब 39,000 घर हस्तान्तरण, 8,000 भन्दा बढ़ी निर्माणाधीन।
3: हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणाधीन अवस्थामा चाहिँ 8,350 रहेको छ।
0: र नेपाल भारत ए टोली बीच 3 खेलको T20 श्रृंखला हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: लगातार आत्मदाहका घटनाले समाज र राज्य व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। हिजो गणेश नेपालीको आत्मदाहपछि आज मृत्यु भयो भने आज फेरि अर्को एक व्यक्तिले यस्तै प्रयास गरेका छन्। यी घटनाले नागरिकका पीड़ा, निराशा र गुनासालाई समयमै सम्बोधन गर्ने संयन्त्र आवश्यक रहेको देखाउँछ। दोषारोपण भन्दा पनि माथि उठेर यस्ता अवस्था दोहोरिन नदिन राज्य, समाज र सम्बन्धित निकायले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: आत्मदाहको प्रयासपछि गम्भीर घाइते हुनुभएका मुगुको सोरू गाउँपालिका 25 वर्षीय गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएपछि सदनदेखि सड़कसम्म सरकारको विरोध भएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि आज उहाँको निधन भएको हो। नेपालीको शरीरको करिब 55% भाग आगोले जलेको थियो। विशेष गरी अनुहार र श्वास प्रश्वास नलीमा गम्भीर क्षति पुगेकाले उहाँको अवस्था शुरूदेखि नै अत्यन्त संवेदनशील रहेको चिकित्सकहरूले बताएका थिए। नेपालीको मृत्युले उपचारको सीमाभन्दा बाहिर गएर सरकारी उद्धार प्रणाली, संकट व्यवस्थापन र स्वास्थ्य पूर्वाधार बारे गम्भीर प्रश्न उठाइएको छ। बिरामीलाई स्वयमै उच्चस्तरीय उपचार केन्द्रमा पुर्याउने व्यवस्था, तीन तहका सरकार बीचको समन्वय र आपतकालीन स्वास्थ्य सेवाको प्रभावकारिताबारे व्यापक बहस शुरू भएको हो। यस विषयमा सरकारले आफूले सक्दो प्रयास गरेको दावी समेत गरेको छ भने विपक्षी दलहरूले उद्धार प्रक्रिया र सरकारी समन्वय बारे प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले भने
6: भदौ 23 र 24 वास्तवमा के भयो? आज सरकार गठन भएको 100 दिन बितिसकेको छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कहाँ छ? सरकारसँग रहेको राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कहाँ छ? यी प्रतिवेदनहरू किन सार्वजनिक गरिएका छैनन्? यदि सरकार साँच्चीकै सत्य पत्ता लगाउन चाहन्छ भने सत्यलाई लुकाएर होइन, सार्वजनिक गरेर जनतालाई विश्वास गर्नुपर्छ।
7: नयाँ आशाका साथ, नयाँ विश्वासका साथ उहाँ जनमत साथ आउनु भएको छ भन्दा यो के राज्यको असफलता हो? या गरीब दुखी विपन्न सुकुम्बासीहरू यो राजधानी संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो। सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु सम्मान्य सभामुख महोदय, यही दृष्टिकोण आज छ कि?
5: नेपालीको मृत्युबारे प्रतिनिधि सभामा उठेका प्रश्नको जवाब दिँदै गृहमन्त्री सुदन गुरूङले गणेशलाई उपचार सक्दो प्रयास गरेको दावी गर्दै आफूले सदन र नेपाली जनतालाई झूठ बोल्न नसक्ने बताउनुभयो।
8: हामीलाई थाहा छ हाम्रो पीड़ा हामीले कसरी यो फेस पार गर्यौं भनेर। अब आज म यो सम्मानित सदनलाई सभामुख मार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। हाम्रो 3 तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार भयो। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले
1: लगाएको त्यसमा व्हील लक लगाएको छ नगर प्रहरीले लगाएको छ म विपक्ष दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु स्थानीय सरकार कसको छ अहिले
5: गृहमन्त्री गुरूङले गणेश नेपालीको मृत्यु जस्तो संवेदनशील विषयलाई राजनैतिक मुद्दा नबनाउन विपक्षी दललाई आग्रह समेत गर्नुभएको छ संसदमा बोल्दै गृहमन्त्रीले काठमाडौँ महानगरपालिकामा सवारी साधनमा व्हील लक लगाइएको घटनाबारे पनि टिप्पणी गर्नुभएको थियो यसैबीच सरकारले आत्मदाह गरेको घटनाको तथ्य सत्य पत्ता लगाउन गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ मन्त्री गुरूङले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो गृहमन्त्रीका अनुसार घटनासँग सम्बन्धित तीनजना नगर प्रहरीलाई सोधपूछका लागि नियन्त्रणमा लिएको छ तीमध्ये दुईजना महिला र एकजना पुरूष नगर प्रहरी रहेका छन् त्यसअघि नेपालीको मृत्युबारे राजनैतिक दलहरूले निष्पक्ष छानबिनको माग गरेका थिए कम्युनिष्ट पार्टी नेकपाले सरकारसँग निष्पक्ष छानबिन दोषीमाथि कानूनी कार्यवाही र पीड़ित परिवारलाई न्याय तथा राहत उपलब्ध गराउन माग गरेको छ नेपाली कांग्रेसका प्रमुख सचेतक निश्चल राईले सरकार नागरिकको जीवन र पीड़ाप्रति पर्याप्त संवेदनशील नभई सामाजिक सञ्जाल व्यवस्थापन र प्रचारमुखी गतिविधिमा बढ़ी केन्द्रित भएको आरोप लगाउनुभयो राईले यातायात नियम उल्लंघनमा जरिवाना बढ़ाउने चर्चाप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो
9: होइन राज्यलाई तपाईँको संलग्न बनाउनको लागि हामीले राजस्व सङ्कल्पको लागि तपाईँको त्यसलाई मात्रै हेरेर डाइरेक्ट ट्याक्सले मात्रै तपाईँ गर्ने कुरो होइन त्यसको दायरहरू फरक फरक नसक्छ हाम्रो पूर्वाधार कस्तो छ त हामी त्यो अनुसारको तपाईँको हामीले नीति नियम बनाउनु पर्ने हो जुन प्रस्तावित कुरा आएको छ यदि त्यो सत्यको रूपमा तपाईँको प्रस्तावित नै कुरा आउने हो भने त्यसले हामी कसैलाई पनि फाइदा पुर्याउने स्थिति छैन कसैलाई पनि फाइदा पुर्याउँदैन त्यसले झन् तपाईँको निमुखा साथीहरूलाई विपन्न नागरिकहरूलाई त्यसले झन् तपाईँको असर गर्ने गर्छ
5: नेपालीले आत्मदाह गरेको घटनाको विरोध गर्दै आज विभिन्न समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन दोषीमाथि कार्यवाही र पीड़ित परिवारलाई न्यायको माग गर्दै सरकार विरूद्ध नाराबाजी समेत गरेका थिए यसैबीच सर्लाहीको गोडैता नगरपालिकाका 35 वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका छन् मध्य प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार घटनामा मण्डलको अधिकांश शरीर जलेको छ उहाँलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याउने तयारी भएको प्रहरीले जनाएको हो राहदानी बनाउन आफ्नै स्थानीय ठेगानाको जिल्लामा पुग्नुपर्ने झन्झट अब घट्ने भएको छ परराष्ट्र मन्त्रालय र राहदानी विभागले असार 29 गतेदेखि नयाँ राहदानी प्रणाली लागू गर्दै देशको जुनसुकै जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको हो परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रणालीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो
2: नेपाली नागरिकलाई सहज सरल र प्रभावकारी राजनीति सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यस अन्तर्गत रहेको राजनीति विभाग प्रतिबद्ध रहेका छन् राजनीतिको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ सोको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको छ तत्पश्चात केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि राजनीति सेवा सहज नियमित र सुचारू रहने अपेक्षा गरिएको छ यस विषयमा विभागबाट 2083 असार 19 र असार 24 सूचनाहरू जारी गरिएका छन्
5: प्रवक्ता छेत्रीले प्रणाली परिवर्तनको शुरूआती चरणमा सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि सेवा नियमित रूपमा सञ्चालन हुने स्पष्ट पार्नुभयो नयाँ व्यवस्था अनुसार नागरिकले आफू जहाँ बसोबास गरिरहेको छ त्यही नजिकको जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्नेछन् यसैबीच दक्षिण पूर्वी एसियाका विभिन्न देशमा सामाजिक सञ्जाल अनलाइन ठगी सेन्टरमा फँसेका 836 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता पौडेलले कम्बोडिया म्यानमार लाओस र थाइल्याण्डबाट नेपालीहरूको उद्धार गरी स्वदेश फर्काउने काम भइरहेको जानकारी दिनुभयो मन्त्रालयका अनुसार हालसम्म कम्बोडियाबाट 709 म्यानमारबाट 113 लाओसबाट 8 र थाइल्याण्डबाट 6 नेपालीको उद्धार गरिएको छ प्रवक्ता पौडेलले कम्बोडिया सरकारले भिसा अवधि सकिए पनि त्यहाँ रहेका 602 नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गरिदिएको जानकारी दिएको छ साथै उद्धारपछि पनि नेपाल फर्कन नचाहने नेपालीका आफन्तलाई उनीहरूलाई स्वदेश फर्कन सहजीकरण गर्न आग्रह गरिएको समेत उहाँले बताउनुभयो विपन्न तथा लक्षित समुदायका लागि सञ्चालन गरिएको जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म 38,938 आवास निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ। राष्ट्रिय सभाको बैठकमा सामाजिक सुरक्षा मन्त्री सीता भादीले हालसम्म 55,970 आवास स्वीकृत भएको र त्यसमध्ये 8,359 आवास निर्माणाधीन अवस्थामा रहेको समेत जानकारी दिनुभयो।
3: हस्तान्तरण भएको आवास संख्या 4,344 रहेको छ भने निर्माणधीन अवस्थामा 1,134 रहेको छ र सुदूरपश्चिममा 3,018 हस्तान्तरण भएको आवास संख्या छ भने 468 चाहिँ निर्माणधीन अवस्थामा रहेको छ र जम्मा गरी हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणधीन अवस्थामा चाहिँ 8,350 रहेको छ र यस सम्बन्धमा थप जानकारी सम्बन्धित मन्त्रालयबाट प्राप्त गर्न सकिने बेहोरा जानकारी गराउन चाहन्छु।
5: साझा खबरमा अब खेल खबर। नेपाल र भारत ए टोली बीच कृतिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन खेलको टी20 श्रृंखला आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज त्यसबारे औपचारिक जानकारी गराएको हो। क्यानका अनुसार श्रृंखला सन् 2026 डिसेम्बरमा सञ्चालन हुनेछ। नेपाल र भारत ए बीच हुने यो सिरिज नेपाली क्रिकेटका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। भारतको बलियो क्रिकेट संरचनाबाट आउने ए टोलीसँग खेल्दा नेपाली क्रिकेट खेलाड़ीले उच्च स्तरीय प्रतिस्पर्धाको अनुभव पाउने अपेक्षा गरिएको क्यानले जनाएको हो।
10: सन्तोष गन्धर्व।
0: एलनिनोको प्रभाव हिमालमा पर्ने सम्भावना, हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम।
11: यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन। यस्ता तीन चारवटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ कि।
0: हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने विज्ञको सुझाव सहितको कुराकानी अनि रिपोर्टसँगै अन्य सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। दाङमा गरिएको सिकलसेल एनिमिया तथा थालसेमिया परीक्षणमा 650 जना भन्दा बढ़ीमा असामान्य हेमोग्लोबिन देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको परीक्षणमा यस्तो अवस्था देखिएको हो। प्रतिष्ठानका अनुसार जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका स्वास्थ्य शिविर मार्फत 5070 जनाको नमूना परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये 4420 जनामा हेमोग्लोबिन सामान्य देखिएको छ भने 650 जनामा असामान्य हेमोग्लोबिन फेला परेको हो। अब नयाँ विद्यालय खोल्ने, कक्षा थप गर्ने र विद्यालय सञ्चालनको स्वीकृति दिने अधिकार स्थानीय तहमा पुगेको छ। शिक्षा नियमावलीको 10 संशोधन मार्फत विद्यालय व्यवस्थापन समिति सम्बन्धी महत्वपूर्ण अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको हो। नयाँ व्यवस्था अनुसार विद्यालय खोल्न चाहने व्यक्ति वा संस्थाले शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा 3 महिना अगाडि सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्नेछ। स्थानीय तहले विद्यालयको पूर्वाधार आवश्यकता र मापदण्ड पूरा भएको पाएमा शैक्षिक सत्र शुरू हुनुभन्दा अगाडि कम्तीमा 30 दिन अघि सञ्चालन अनुमति दिन सक्ने व्यवस्था गरिएको छ। अनुमति प्राप्त विद्यालयले सञ्चालन स्वीकृतिका लागि पुनः स्थानीय तहमा निवेदन दिनुपर्नेछ। त्यसपछि स्थानीय तहको शिक्षा हेर्ने अधिकृतले विद्यालयको अनुगमन गरी प्रतिवेदन तयार गर्नेछन्। यस वर्षको मनसूनमा लामो सुक्खापछि 81 अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दुकुश हिमालय क्षेत्रमा बाढ़ी पहिरो र हिमताल फुट्ने जोखिम बढ़ेको चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ। बढ़दो तापक्रमका कारण हिमनदी पग्लिँदा नदीको बहाव बढ़ने र जोखिम थप बढ़न सक्ने विज्ञको भनाई छ। हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने हामीले 3D इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु पाण्डेसँग सोधेका छौं।
4: मैले अघि नै जुन कुरा अगाडिको बाढ़ीका संकेतमा कुरा गरे नि, पानी परेर मात्रै बाढ़ी आउँछ भन्ने बुझाइयो भने आधा बुझाइ हुन्छ। पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागेको बेला पनि बाढ़ी आउन सक्छ। त्यसका संकेत चाहिँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढ़ी आउन सक्ने सम्भावना रहन्छ। किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त। तर त्यसलाई थाहा पाउन बिस्तार पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौ, धमिलो पानी भन्दा नि सङ्ग्लो पानी नै तर बिस्तार बढ्दै बढ्दै गइरहेछ भने त्यो चाहिँ हिमनदी बाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भनेर गर्न सकिन्छ। त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ।
5: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउन सक्छ?
4: पसिनाहरूले जस्तै थामे होइन, मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेऱ्यो भने पानी नै नभएर पनि ठुलो बाढी आएको त्यस्तो खालका केसहरू हुन्छन्। अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडेँ, यो जोखिम जहिले पनि हुन्छ। हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनौँ लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी दिएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ। अरू त किनकि कसैको बसमा नि हुँदैन, कहिलेकाहीँ त हिमनदी ठ्याक्कै पक्रेर एकैचोटि आउने चिज अझ पक्रेर मात्रै आउँदा त्यो ठुलो हुँदैन। त्यसले चाहिँ कुनै हिम के भन्छ पहिरो नै सहित आयो भने त एकैचोटि भयङ्कर ठुलो चाहिँ पानी आउन सक्छ र त्यसले चाहिँ विनाश ल्याउन सक्छ, कसैको कन्ट्रोलमा पनि रहँदैन। त्यस कारणले त्यस्ता बहाव क्षेत्रबाट आफूलाई टाढा राख्ने चाहिँ एकदमै उत्तम सरल उपाय हो।
5: अर्को कमेन्ट छ, बर्खायाममा लामो दूरीको यात्रा गर्दा सबैभन्दा पहिले कुन कुन कुरामा ध्यान दिनुपर्छ भनेर।
4: हजुर, यसमा अघि नै पनि हामीले छलफल गरिसक्यो। सबभन्दा पहिला त मेरो बुझाइमा अत्यावश्यक बाहेक बर्खाको बेलामा यात्रा नै नगर्ने सबभन्दा राम्रो। अब उपाय नै छैन, नगरी नहुने छ भने सरकारी निकायबाट आएका आधिकारिक सूचना अनुसार कुन कुन बेलामा बाढी आउने जोखिम छ त्यो बेलामा यात्रा नगरे त्योभन्दा फरक दिन जुन बेला चाहिँ बाढ़ीको पूर्वानुमान गरिएको छैन भन्नाले बाढ़ी नआउने अनुमान गरिएको छ त्यस्ता बेलामा आफ्नो ट्राभल विन्डोलाई ट्राभलको सेड्युलहरू बनाउने। अब त्यति गर्दा गर्दै पनि कहिले काहीँ फेरि आउन सक्छ, त्यस्तोको लागि पनि तयारी भएर जानु पर्ला। त्यो भनेको चाहिँ अब बिचमा दुई दिन तिन दिन रोकिनु पर्ला अरे, त्यस्तो बेलामा के त अब आफूलाई चाहिने भन्दा बढी खानेकुरा लिएर जाने, किनभने खानेकुरा भयो भने त कहाँ अन्नगढ डाँडामा रोकिनु पर्ला अरे, अनि झाडा बाहना लाग्दा अरे, त्यस्ता केही फर्स्ट एडका उपचारका केही औषधिहरू बोकेर हिँड्ने, आफूलाई मात्रै होइन आफूसँग गएको साथीलाई पनि समस्या हुन सक्छ नि त। हामी आफैले आफूभन्दा अरूलाई पनि सोध्यौँ भने तमाम यात्रा गर्ने सबैले चाहिँ सुरक्षित महसुस गर्लान्, एउटा दुईवटा पानी बढी बोकेर हिँड्ने, र यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन। यस्ता तीन चारवटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ। कि
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। जाजरकोटको पहाड़मा आँपको बगैँचा
6: खानालाई अब अलिकति लगाउँछौ, अनि आधा लगाउँछौ, त्यही 25-30 हजार तरकारीबाट हुन्छ। अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ, अझै खोर्सानी टिप्दै बेच्दै गर्छौ, भ्यान्टा पनि फल्दैछन्, बेच्ने सुरु भएको।
3: पहाड़मा आँपको खेतीको नयाँ उदाहरण लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चढ्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। तरकारी र फलफूलबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण देशभरमा विभिन्न किसानले गरेको मेहनतबाट देखिन्छ, तर पहाड़ी जिल्लामा पनि आँपको बगैँचाबाट लाखौं आमदानी कसरी सम्भव भयो? जाजरकोटको नलगाड नगरपालिका 7 चाम खेतमा रहेको सहरे खोला कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
6: अब यो आँप लगाएर के गर्ने, बच्चाहरूलाई के गरी खुवाउने, रोटी गहुँ मकै छर्यो भने खान पुग्छ, यसले पुग्दैन भन्ने थियो। यो बिस्तारै बिस्तारै यसको अब महत्व बुझ्दाखेरि सबैले लगाएर खान थालेर किन्न थालिसकेपछि हामीलाई गहुँ मकै लाउन जाँगरै लागेनन्।
8: कति वर्ष पहिलेसम्म चाहिँ यो आँप लगाएर पनि खान पुग्छ र लाउन पुग्छ र भन्ने हुन्थ्यो, अनि कहिलेदेखि चाहिँ ओहो यो त आँपै बेचेर पनि लखपति बन्न सकिने रहेछ भन्ने भयो?
6: पहिला 57 सालमा लगायौं हामीले बुटा, 57 सालमा सुरु गर्यौं बुटा लगाउन, त्यसपछि अब अलिअलि 10 वटा जति बुटा लगायौं।
8: सुरुमा 57 सालमा 10 वटा बुटा
6: 57 सालमा 10 वटा बुटा लगायौं, अलि उता पाछौमा लगायौं, पाछौमा फरेर त्यसपछि बेसीतिर ततिर अब गहुँ छर्ने सिजनमा अनि मकै छर्ने गर्यौं, त्यसपछि बिस्तारै त्यतातिर फल्यो, अनि यो रारी बजारमा भयो बिक्री हाम्रो। पहिला 150 रुपियाँ केजीले भका भक डोगामा लग्दै बोक्दै यातायात थिएन, मान्छे लगाउने जीप टिप्ने अनि त्यही छाड्याउने।
8: रारी बजार भनेको यो रुकुमको मुसिकोट
6: रुकुम रारी।
8: सुरुमा 10 बोट, अहिले चाहिँ कति बोट पुगेको छ?
6: अहिले त हाम्रो यो सबै 18 रोपनीमा अरे दुइटैको 1200 जति छ बुटा।
8: यो 1200 बुटाबाट एक वर्षमा कति जति आमदानी हुन्छ?
6: पोहोर सालसम्म लगाउँदै थियौँ, अब सबै त फलेकै छैन, अब यिनी फलेको अब बुटाहरू पनि धेरै ग्याप ग्याप गराएर लगायौँ, एकैचोटि लगाइदियो अब त्यही किसिमको मूल्याङ्कन हुन्थ्यो, अब बीचमा ग्याप गर्दाखेरि अब त्यसको अब लागतमा अब त्यति पुरस्त भएको छैन, अब केही वर्षपछि होला यिनी सबै बुटाहरू फल्न थाल्यो भने।
8: अहिलेसम्म मध्ये सबभन्दा धेरै वर्षमा कति जति लाख कमाइयो?
6: सुरुमा अब हाम्रो अलिक कमाइ थियो बुटा, हामीले पछि लगायौँ, बुवाको चाहिँ धेरै अगाडि लगाइसक्यो, बुटाहरू पनि ठुला छन्। तिनी 52 सालमा लगाएको बुटा, बुवाका तिनी ठुला बुटा, मैले 57 सालदेखि सुरु गरेँ आँप लगाउन। उतातिर त उता ससुरो बुवाको त हुन्छ वर्षमा 5-7 लाख हुन्छ, हाम्रो चाहिँ धेरै भयो भने चाहिँ त्यही 3-3.5 जति भयो, अब बुटाहरू ठुला हुँदैछन्।
8: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ, लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
6: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोडमेल गर्न अब ब्याड जमाउन सिँचाइ गर्न नपर्ने यिनलाई, अब त्यो अब बुटा असारमा आउँछ कृषिमा।